0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामेईन और नाज़रीन, आपको खुश आमदीद। बाबे फूके दिया फूका, बाबा फूका उर्फ डैनिश स्टूडियो में तशरीफ़ रखते हैं, ये तलक रखते हैं चिट्टेपुरे से। जिन नाज़रीन को चिट्टापुरा नहीं पता, तो वो चिट्टापुरा डेनमार्क में ढूंढें कि वो कहाँ पे है चिट्टापुरा। तो सामीन और नाज़रीन, आपका मेज़बान मैं रज़ा मुस्तफ़ा, और मेरे साथ स्टूडियो में बाबा फूका तशरीफ़ रखते हैं। आज का शो लेके आपकी खिदमत में हाज़िर हैं। उम्मीद करते हैं कि आपका हफ्ता जो है अच्छा गुजरा होगा, और इंशाल्लाह आने वाला हफ्ता जो है उससे भी अच्छा गुजरेगा, क्योंकि हुण बाबा फूका आ गया। बाबा फूके ने ऐसिया फूका मारनिया ने, ते अज बाबे फूके नू फूका मरवा मरवा के ना मैं थका देना अज।
2: अल्लाह खैर करे इंशाल्लाह।
1: जी अस्सलाम वालेकुम बाबा फूका।
2: वालेकुम सलाम नाज़रीन सामाईन, हमारे चवलों से जख्मी होने वाले लवाहिकीन, और एंड में शरीन मुरसलीन, सबको सलाम।
1: वालेकुम सलाम। वालेकुम सलाम।
2: क्या हाल, ठीक हैं आप?
1: बाबा फूका अल्लाह का शुक्र है, हम तो बिल्कुल ठीक ठाक हैं। आप सुनाए, आप कैसे हैं?
2: शुक्र अल्लाह का करम, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह।
1: कारोबार ठीक ठाक है?
2: कारोबार ज़बरदस्त, नो कंप्लेंट्स नो डिमांड्स।
1: कोई तरक्कियाँ शरक्कियाँ हुई हैं?
2: तरक्कियाँ तो लगियाँ, बहुत तरक्की।
1: ए बाबा फूका, मैंने सुना है कि आप गोरों के मुल्क से भी हो गए हैं।
2: हाँ जी, मैं वलैद गया था, सही बात है, उधर भी जा के नजर आ, दो तीन बंदे सेट करने थे।
1: अच्छा।
2: उतर आया फूका मारनिया सन, लेकिन वो एंड मैनु फूका वाज गई, मैं वापस आ गया।
1: फूके मार के जहाज में बिठा के घर भेज दिए?
2: हाँ जी भाई, उधर उधर हमारे से भी बड़े पीर बैठे हुए हैं। वो दरअसल वहाँ जाके पता चला कि वहाँ जो है ना चवले मारने वाली चार जनरेशन हमारे से आगे हैं, इसलिए मैं वापस आ गया।
1: तो अड़ी जगह नहीं बनी?
2: नहीं, उन्हें कहते थे आगे ऑलरेडी बहुत चवल ने, एक और की कमी नहीं, जाओ वापस।
1: एक और की जगह नहीं है?
2: नोप, वापस।
1: लेकिन बाबा फूका मुझे खुशी हुई है कि आप वापस आ गए, क्योंकि अभी यहाँ ना डेनमार्क में
2: कम चवल
1: बाबे फूका जरूरत है हमें।
2: अभी है।
1: तो इंशाल्लाह जैसे जैसे जो है वो कारोबार बढ़ेगा,
2: जैसे जैसे चवल बढ़ेंगे हमारी जगह कम हो जाएगी, ये बात है ना।
1: नहीं, हम कारोबार बढ़ाएंगे ना,
2: तो
1: आइडिया दे रहे हैं।
2: चलो हम अपनी चवल कम्युनिटी खोलते हैं, देखते हैं उसमें क्या कोई बंदे बिठाते हैं, चवल पैनल बनाते हैं।
1: बाबा फूका जी।
2: जी सर।
1: दो हफ्ते पहले हमने शो किया था।
2: बिल्कुल किया था,
1: और लोगों का काफ़ी फीडबैक जो है वो आना शुरू हुआ है,
2: चले अल्लाह ताला खैर करे,
1: और उन तमाम लोगों का जो है शुक्रिया,
2: जो बहुत
1: हमें अपने जो है वो क्या कहते हैं उसका, अपनी राय से भी जो है वो गाइड करते हैं, अपना मशवरे भी देते हैं, और सराहते भी हैं। ज़्यादा लोग जो हैं वो सराहने वालों में से हैं, जो कहते हैं कि बाबे फूके दियाँ फूका जो है उसकी अशद ज़रूरत थी, कि हम लोग जो है ना वो कुछ ज़्यादा ही रोज़मर्रा की दिनों में जो है ना डिप्रेस हो जाते हैं।
2: बिल्कुल हो जाते हैं।
1: तो ये है कि थोड़ा सा हल्का फुल्का माहौल हो जिसमें हम बैठ के हंसा मजाक कर लें,
2: होना चाहिए, हंसले। शुक्रिया जी उन लोगों का।
1: तो उन तमाम समय नाज़रीन का जो है वो शुक्रिया, ख्वा वो डेनमार्क में रहते हों या दुनिया के किसी भी कोने में। तो ये तो हो गया बाबा फूका, थोड़ा सा लोगों का कि लोग जो है वो रिस्पांस कैसे करते हैं।
2: अल्हम्दुलिल्लाह।
1: अगर आप भी प्रोग्राम सुन रहे हैं और कोई अपनी राय देना चाहते हो, या कोई बाबा फूके से फूक मरवाना चाहते हो, तो टेलीफोन नंबर है 3321-2984-3321-2984, या फिर आप हमारे जो है वो नई दुनिया की फेसबुक पे जाएं, और नई दुनिया का जो लोगो है ना वो सुआ सा है, सुरख है, उस पर लिखा नई दुनिया, उस पर जाएं और वहाँ पे जाके बाबे फूके की आपको फोटो नजर आएगी पूरी स्क्रीन पे।
2: हाँ हाँ हाँ, बाबा सेलिब्रिटी बन गया यार।
1: बाबा माशाल्लाह, अल्लाह ताला आपको तरक्कियाँ दे।
2: आमीन।
1: ये बाबा फूका, वो आप हमेशा जो है वो शवारमा मंगते थे, तो कोई लभ्या भी है जे?
2: कितने लभे यार, मैं तो आज भी रोज़ा रख के आया इस उम्मीद कि कोई शवारमा दे देगा।
1: अच्छा, शवारमे के लिए नंबर जो है ना वो है 2181-3633, उस पर जो है ना आप मोबाइल पे कर सकते हैं, या वो अब तो नॉर्वे की भी एक कंपनी थी
2: विप्स
1: जड़ी है ना, वो मक्खी भी होती है
2: इतने। यस, डंग जाऊं
1: पूंड
2: पूंड्स
1: तो वो आप कर सकते हैं, तो जैसे ही मिलेंगे ना तो वो
2: नहीं देंगे। 3-4 शो हो गए पीरो मांग रहे हैं, नहीं मिला अभी तक, आज भी नहीं लगना रखता, आज भी थोड़ी भुखे ही जाओगे।
1: भुखे जाओगे
2: लगता, आज भी भुखे ही जाओगे।
1: भुखे नहीं जान देंगे, मैं ना मैं बाबा फूका आपको अपने पल्ले से खिला दूंगा।
2: नहीं नहीं नहीं नहीं नहीं नहीं नहीं, मैं तो तुम एक ही टीम, अगर आया तो दो एक खावांगे, तो दो तू भुखे जावा,
1: भुखे तो हम भी भुखे।
2: यस
1: ओ की आदे ने भुखे नु भुखा मिलया ते दोन गश पै गई,
2: गश पै गई ऐसे सानु गश वश सब कुछ पै जाना इकट्ठे ही,
1: दो इकट्ठे। क्या बात है,
2: जो मुझे सजा वो आपको फ्री में, बाय वन गेट वन फ्री।
1: चले एक आ गया तो अद्धा कर लेंगे,
2: बिल्कुल कर लेंगे,
1: क्या तुहाडी मोहब्बत बाबा मोहब्बत, अल्लाह ताला
2: कठे खाने में बरकत है, प्यार बढ़ता है,
1: आपके रिज़्क में जो है ना अल्लाह ताला बरकत डाले,
2: आमीन आमीन आमीन।
1: तो बाबा फूका जी आज का प्रोग्राम जो है वो शुरू करते हैं
2: जी सर,
1: और इसमें जो है आज हम जरा ना हल्की फुल्की सी गपशप लगाएंगे मुख्तलिफ टॉपिक्स पे, और उसमें एक तो बाबा जी हमारे जो रन मरीज थे जिनको सर्टिफिकेट चाहिए था,
2: वो कहाँ तक पहुंचा जी उनका साहब,
1: वो पिछली मर्तबा भी वो गिला कर रहे थे, नाम उनका मैंने लिया था कि उनका खाता आया है, ठीक है
2: बिल्कुल।
1: तो खाते से याद आया कि अगर आप ईमेल भी करना चाहते हो ना कोई टॉपिक कोई इस तरह की चीज़, तो उसके लिए हमारा ईमेल एड्रेस है radio@hamwatan.dk, उस पर आप हमें जो है वो अपने भेज सकते हैं। अच्छा वो जो रन मरीज है ना, ना रन मरीज नहीं है अभी, वो
2: सर्टिफिकेट चार है इस चीज़
1: होने वाला वो उसकी जिन्होंने अभी हमारे प्रोग्राम फॉलो करने शुरू किए हैं उनको बताते चलें कि वो थे जनाब, उन्होंने उस दिन फ़ोन किया था पहली मरतबा और मुझे कहते हैं कि मैं हमारे लिए बाबा फूका साहब से फूक मरवाएं कि हमें जो है ना वो रन मरीदी का सर्टिफिकेट मिले, यानी कि शादी हो जाए। वो काम शाम कुछ भी नहीं करते थे, तालीम भी उनकी पूरी सी थी, तो उनकी जो माँ बाप थे वो समझते थे कि अगर इसकी शादी करा दी तो शायद जब बीवी आएगी तो ये सुधर जाएगा। तो
2: बिल्कुल
1: उसमें फिर हमारा ये था कि आप किसी और बच्ची की गरीब की क्यों ज़िंदगी ख़राब करेंगे,
2: बिल्कुल
1: अपने बच्चे को सुधारने के लिए। तो अब जनाब वो उन्होंने हमारी वो मशवरे सुने बातें सुनी, तो अब वो थोड़ा सा राय रास्त पे आ गए। तालीम तो खैर उसने हासिल नहीं की क्योंकि शॉर्ट टाइम में इतना तो नहीं होता, लेकिन अलबत्त उसने काम ढूंढ लिया है।
2: इंसान की पहचान पीरो इल्म से नहीं, अदब से होती है,
1: अदब से होती है बेशक। तो जनाब उसने गल बड़ी गहरी की जी, मैं हूँ समझ आई।
2: स्लो पीरो ना तुम, थोड़ा इंटरनेट स्लो है।
1: एक बारी फिर
2: जी
1: क्या फरमाया आपने पहले?
2: मैंने फरमाया इंसान की पहचान इल्म से नहीं, अदब से होती है।
1: अदब से होती है,
2: और तो ये इस रन मरीद को हम अदब ही सिखा रहे हैं।
1: कहते हैं इल्म पढ़िया पर अदब ना सिखिया, की कीता तू इल्म पढ़ के हू
2: तो क्यों कितरे चटका हू ना हो जाए थे तो क्यों।
1: अच्छा तो वो अब जनाब उनको काम मिल गया, और जब काम मिला तो वो कहते हैं जनाब अब जो है ना वो
2: काम मिल गया है।
1: जी काम मिल गया,
2: फिर फूका दा असर होया कि नहीं?
1: बिल्कुल हुआ है, मैंने कहा ना कि उन्होंने
2: तरक्की हो रही है।
1: तो अब जनाब उन्होंने कहा मुझे काम मिल गया, तो मेरे घर वाले जो है ना वो रिश्ता देख रहे हैं।
2: वाले तो काम मिल गया पहले रिश्ता
1: देखें, स्टार्ट तो हो गया ना वो रिश्ता, भाजन अभी देखना शुरू किया है तो
2: ये तो है, देखने में टाइम लगता है लेकिन फिर भी अभी उसने ड्यूटी शुरू की है, जरा थोड़ा स्टेबल तो होने दे उसे पहले ही,
1: हो जाएगा बाबा। कौन सा रास्ते में पड़ी है हर चीजें कि वो कल ही लड़की मिल जाएगी तो परसों
2: ना इतने रिश्ता है तो कम छाड़ दे, कभी बस लग गया जो हो गया हो गया।
1: नहीं मेरे ख्याल में इस तरह नहीं होता।
2: और यार हो जाता क्यों नहीं होता पीरो, तुम्हें पता ही होता है जिस टाइम आप किसी चीज़ को हासिल करने निकलते हो, आप एक स्ट्रगल करते हो, एक जद्दोजहद करते हो, सब कुछ करते हो, उस चीज़ वो चीज़ आपका टारगेट होती है, वो आपको मोटिवेट करती है, ठीक है। तो फिर जिस टाइम आप हासिल कर लेते हो फिर कहते हो बस जी मिल गया जो मिलना था, बह जाओ अपनी टंगा ते टंगा रख के, ये भी तो ज़रा सोचें।
1: वो आपकी बात ठीक हो सकती है लेकिन मेरे ख्याल में क्योंकि उसको ना इनकार हो गया सारी तरफों से, माँ बाप ने भी इनकार कर दी है कि जी असी तेरा ब्याह नहीं करना जितनी देर तक तू कम नहीं करना।
2: अच्छा
1: तो उसको भी पता है कि अब जो है ना वो उसकी दाल निकलनी।
2: अच्छा
1: ठीक है तो
2: केस यहाँ तक पहुँचा कि काम मिल गया है और अब रिश्ता ढूंढ रहे हैं। ਵਾਹ ਫਿਰ ਦੋ ਤਰ੍ਹਾਂ ਫੂਕਾਂ ਮਾਰਨੇ ਤੱਕ ਰਿਸ਼ਤਾ ਵੀ ਲੱਭ ਜਾਏਗਾ ਅਤੇ ਪਹਿਲੇ ਤਾਂ ਫੂਕ ਇਹ ਮਾਰਾਂਗਾ ਨਾ ਕਿ ਬੰਦਾ ਆਪਣੇ ਨਾਲ ਸਟੈਬਿਲਿਟੀ ਰਹੇ, ਕੰਮ ਲੱਭ ਜਾਂਦਾ,
1: ਟਿਕਿਆ ਰਹੇ,
2: ਟਿਕਿਆ ਰਹੇਗਾ, ਟਿਕਿਆ ਰਹੇਗਾ। ਮੈਂ ਕਹਿੰਦਾ ਉਹਦੀ ਐਲਫੀ ਲਾ ਦੇਵਾਂਗੇ ਥੱਲੇ ਉਹਦੇ,
1: ਉਹ ਐਲਫੀ ਉਸਨੇ ਹਿੱਲਣਾ ਵੀ ਉਹ ਕੰਮ ਕੈਸੇ ਕਰੇਗਾ ਅਗਰ ਐਲਫੀ ਲਗਾ ਦੀ ਤਾਂ।
2: ਨਹੀਂ ਨਹੀਂ ਉਹ ਇਤਨੀ ਡਾਡੀ ਐਲਫੀ ਨਹੀਂ, ਬੰਦਾ ਹਿੱਲੂ ਜਦ ਕਰ ਸਕਦਾ।
1: ਅੱਛਾ
2: ਜ਼ੇਨੀ ਐਲਫੀ
1: ਤੋ ਅਬ ਜੋ ਵੋ ਥੋੜਾ ਸਾ ਲਿਖ ਰਹੇ ਹੈ ਨਾ ਵੋ ਕਹਤੇ ਹੈ ਕਿ ਜਾਂ ਹਮ ਜਾਂ ਪੇ ਅਬ ਰਿਸ਼ਤੇ ਦੇਖ ਰਹੇ ਹੈ।
2: ਹਾਂਜੀ
1: ਤੋ ਵੋ ਕਹਤੇ ਹੈ ਕਿ ਜੀ ਲੜਕੀਆਂ ਹੀ ਜੋ ਹੈ ਵੋ ਕੁਛ ਜ਼ਿਆਦਾ ਪੜ੍ਹੀ ਹੈ।
2: ਮਾਸ਼ਾਅੱਲਾ ਤੋ ਇਸਮੇ ਕੋਈ ਬੁਰੀ ਬਾਤ ਤੋ ਨਹੀਂ?
1: ਬੁਰੀ ਬਾਤ ਉਨ ਬੇਟੀਓ ਕੇ ਲੀਏ ਨਹੀਂ ਹੈ ਲੇਕਿਨ ਯੇ ਹਮਾਰੇ ਰਨਮਰੀ ਸਰਟੀਫਿਕੇਟ ਵਾਲੇ ਕੇ ਲੀਏ ਤੋ ਹੈ ਨਾ।
2: ਕਿਉਂ
1: ਅਗਰ ਸਾਰੀ ਪੜ੍ਹੀ ਲਿਖੀ ਹੋਈ ਤੋ ਫਿਰ ਇਸਕੋ ਕੌਣ ਰਿਸ਼ਤਾ ਦੇਗਾ?
2: ਇਹ ਕਿਹੜਾ ਕੰਪੈਰੀਜ਼ਨ ਹੋ ਗਿਆ? ਅਭੀ ਮੈਨੇ ਕਿਆ ਕਹਾ ਥਾ
1: ਜੀ
2: ਕਿ ਇਨਸਾਨ ਕੀ ਪਹਿਚਾਨ ਇਲਮ ਸੇ ਨਹੀਂ ਅਦਬ ਸੇ ਹੋਤੀ ਹੈ।
1: ਅਦਬ ਸੇ ਹੋਤੀ ਹੈ,
2: ਬਿਲਕੁਲ। ਤੋ ਅਗਰ ਵੋ ਅਦਬ ਹੈ, ਅੱਛਾ ਇਨਸਾਨ ਹੈ, ਤੋ ਯੇ ਜ਼ਿਆਦਾ ਜ਼ਰੂਰੀ ਹੈ ਕਿ ਪੜ੍ਹਾ ਲਿਖਾ ਹੋਣਾ ਜ਼ਰੂਰੀ ਹੈ?
1: ਨਹੀਂ ਪਰ ਜਿਨ੍ਹਾਂ ਨੇ ਆਪਣੀ ਬੇਟੀਆਂ ਪੜ੍ਹਾਈਆਂ ਵੋ ਅਬ ਕਿਸੀ
2: ਅੱਛੀ ਬਾਤ ਨੇ ਪੜ੍ਹਾਈਆਂ, ਉਨਕੋ ਅੱਛੀ ਜੋਬਸ ਦਿਲਵਾਇਆ ਤੇ ਕਿਉਂ ਵੋ ਆਪਣਾ ਕੈਰੀਅਰ ਜਾਰੀ ਰੱਖੇ ਨਾ। ਇੱਕ ਮਿਹਨਤੀ ਮਰਦ ਕੇ ਸਾਥ ਰਹਿਣਾ ਕੋਈ ਬੁਰੀ ਬਾਤ ਤੋ ਨਹੀਂ ਹੈ, ਮਿਹਨਤ ਕਰੇ ਨਾ ਵੋ, ਮਿਹਨਤ ਅਗਰ ਕਰ ਰਿਹਾ ਔਰ ਅਗਰ ਅਦਬ।
1: ਬਾਬਾ ਜੀ ਤੁਸੀਂ ਮਿਹਨਤ ਕਿਉਂ ਨਹੀਂ ਕਰਦੇ? ਮੈਂ ਤੁਸੀਂ ਇੱਥੇ ਬਹਿ ਕੇ ਫੂਕਾਂ
2: ਤੇ ਮੈਂ ਵੀ ਇਹ ਵੀ ਤਾਂ ਮਿਹਨਤ ਹੈ। ਕਿਤਨੀ ਗੈਸ ਆਇਆ ਹੁੰਦੀ ਮੇਰੀ ਤੁਸੀਂ ਕਦੇ ਸੋਚਿਆ? ਇਤਨੀਆਂ ਫੂਕਾਂ ਮਾਰਨਾ ਕੋਈ ਆਸਾਨ ਕੰਮ ਹੈ?
1: ਮੈਂ ਹੱਥ
2: ਤੱਕ ਤੱਕ ਕੇ ਲੋਕਾਂ ਦੇ ਤੇ ਹੱਥ ਲਾ ਲਾ ਕੇ ਲੋਕਾਂ ਦੇ ਉੱਥੇ ਪਹੁੰਚਿਆ
1: ਨਾ। ਬਾਬਾ ਫੂਕਾ ਮੈਂ ਵੀ ਕਹਾਂ ਇੰਨੀ ਬਹੁ ਕਿਉਂ ਆਉਂਦੀ ਹੈ?
2: ਉਹਨੇ ਉਹ 5 ਮਿੰਟ ਦੀ ਬ੍ਰੇਕ ਚਾਹੀਦੀ, ਮੈਂ ਵੁਜ਼ੂ ਕਰਨਾ ਹਾਲੇ ਵੁਜ਼ੂ।
1: ਐਸਾ ਤੋ ਕਹਿਣੇ ਕਾ ਮਕਸਦ ਹੈ ਕਿ ਉਹ ਪੜ੍ਹੀ ਲਿਖੀ ਬੱਚੀਆਂ ਹੈ ਤੋ ਯਾਨੀ ਆਪ ਸਮਝਦੇ ਹੈ ਕਿ ਅਗਰ ਕੋਈ ਅੱਛਾ ਕੰਮ ਕਰਤਾ ਹੈ ਆਪਣੇ ਹੱਕ ਹਲਾਲ ਕੀ ਰੋਟੀ ਕਮਾਉਂਦਾ
2: ਸਭ ਤੋਂ ਜ਼ਰੂਰੀ ਬਾਤ ਹੈ। ਅਗਰ ਉਹ ਆਪਣੀ ਮਿਹਨਤ ਕਰ ਰਿਹਾ ਹੱਕ ਹਲਾਲ ਕੀ ਕਮਾ ਰਿਹਾ ਤੋ ਇਸਮੇ ਕਿਆ ਹੈ? ਪੜ੍ਹਾਈ ਮੈਂ ਕੁਛ ਵੀ ਮਤਲਬ ਠੀਕ ਹੈ, ਪੜ੍ਹਾਈ ਆਪਕੋ ਐਜੂਕੇਸ਼ਨ ਜੋ ਹੈ ਇਲਮ ਜੋ ਹੈ ਵੋ ਆਪਕੋ ਇੱਕ ਵਿਜ਼ਡਮ ਦੇਤਾ ਹੈ, ਆਪਕੋ ਇੱਕ ਮਤਲਬ ਰਾਸਤੇ ਪਰ ਲਗਾ ਦੇਤਾ ਹੈ, ਕੁਛ ਚੀਜ਼ੋਂ ਕੇ ਬਾਰੇ ਮੇਂ ਆਪ ਸਮਝਾ ਦੇਤਾ ਹੈ ਕਿ ਭਈ ਇਹ ਦੁਨੀਆ ਕੀ ਚੀਜ਼ੇ ਐਸੇ ਚਲਤੀ ਹੈ ਯੇ ਵੋ, ਲੇਕਿਨ ਅਸਲ ਜੋ ਆਪਕੀ ਜੋ ਇਲਮ ਹੈ ਨਾ ਵੋ ਆਪਕੀ ਜ਼ਿੰਦਗੀ ਹੈ, ਵੋ ਅਦਬ ਹੈ, ਵੋ ਜੋ ਆਪਣੇ ਘਰ 'ਚ ਚੀਜ਼ੇ ਸਿੱਖੀ ਹੈ। ਆਪਕੋ ਇੱਕ ਅਗਰ ਇੱਕ ਅੱਛਾ ਮਰਦ ਮਿਲ ਰਿਹਾ ਜੋ ਮਿਹਨਤ ਕਰਤਾ ਹੈ ਆਪਕੇ ਸਾਥ, ਪਿਆਰ ਕਰਤਾ ਹੈ, ਮੁਹੱਬਤ ਕਰਤਾ ਹੈ, ਤੋ ਪੜ੍ਹਾਈ ਲਿਖਾਈ ਕਿੱਧਰ ਸੇ ਬੀਚ ਮੈਂ ਆ ਗਈ ਇਸ ਚੀਜ਼ ਕੀ?
1: ਲੇਕਿਨ ਵੋ ਹਮਾਰੇ ਮਾਸ਼ਰੇ ਮੈਂ ਹੈ ਨਾ ਕਿ ਲੜਕੀ ਜ਼ਿਆਦਾ ਕਮਾਤੀ ਹੈ, ਅਬ ਲੜਕਾ ਕੰਮ ਕਮਾਤਾ ਹੈ, ਉਹ ਜ਼ਿਆਦਾ ਪੜ੍ਹੀ ਹੈ, ਯੇ ਕੰਮ ਪੜ੍ਹਾ ਹੈ, ਵੋ ਜ਼ਰਾ ਸੋਹਣੀ ਚਿੱਟੀ ਹੈ, ਯੇ ਜ਼ਰਾ ਕਾਲਾ ਹੈ।
2: ਹੈ ਰਣਮੁਰੀ ਸਾਡਾ ਕਾਲਾ?
1: ਨਹੀਂ ਯਾਨੀ ਮਿਸਾਲ ਦੇ ਰਹਾ ਹੂੰ।
2: ਅੱਛਾ ਮੈਂ ਸਮਝ ਗਿਆ।
1: ਮੈਂਨੇ ਅਭੀ ਉਸਕੇ ਉਸ ਮੈਂ ਉਸਕੋ ਕਹੂੰਗਾ ਕਿ ਆਪਣੀ ਜ਼ਰਾ ਫੋਟੋ।
2: ਯਾ ਯਾ ਕੋ ਚਿਹਰਾ ਚਿਹਰਾ ਤਾਂ ਕਾ ਪਤਾ ਚੱਲੇ, ਫੂਕਾ ਜਿਹੜੀਆਂ ਮਾਰ ਰਹੇ ਨੇ ਲੱਗ ਵੀ ਰਹੀਆਂ ਨੇ ਕਿ ਮੂੰਹ ਤੋਂ ਹੀ ਮੁੜ ਕੇ ਵਾਪਸ ਆ ਰਹੇ ਨੇ, ਉਹ ਵੀ ਡਰ ਰਹੀਆਂ ਨੇ ਕਿ ਓਏ ਓਏ ਇਤਨਾ ਕਾਲਾ ਵਾਪਸ ਹੋ।
1: ਤੋ ਅਬ ਜੋ ਹੈ ਵੋ ਅੱਛਾ ਅਗਰ ਤੋ ਆਪਕੇ ਵਾਲਦੈਨ ਸੁਣ ਰਹੇ ਹੈ ਨਾ ਯਾ ਆਪ ਬਾਅਦ ਮੈਂ ਪ੍ਰੋਗਰਾਮ ਉਨਕੋ ਨਾ ਯੂਟਿਊਬ ਸੇ ਨਾ ਯੂਟਿਊਬ ਸੇ ਨਹੀਂ ਫੇਸਬੁੱਕ ਸੇ ਨਿਕਾਲ ਕੇ ਨਾ ਆਪ ਉਨਕੋ ਜ਼ਰੂਰ ਦਿਖਾ
2: ਦਿਖਾਏ
1: ਕਿ ਬਾਬਾ ਫੂਕਾ ਸਾਹਿਬ ਕੀ ਰਾਏ ਹੈ ਕਿ ਅਗਰ ਆਪ ਅਦਬ ਵਾਲੇ ਹੈ ਅੱਛੇ ਹੈ ਤੋ ਆਪ ਇੱਕ ਅੱਛੇ ਤਰੀਕੇ ਸੇ ਰਿਸ਼ਤਾ ਲੈ ਕੇ ਜਾਏ ਤੋ ਇਹ ਬਾਬਾ ਜੀ ਯੇ ਰਿਜੈਕਟ ਜਬ ਹੋ ਜਾਤਾ ਬੰਦਾ ਤੋ ਡਿਸਹਾਰਡ ਨਹੀਂ ਹੋਤਾ?
2: ਹੋਤਾ ਕਿਉਂ ਨਹੀਂ ਹੋਤਾ, ਜ਼ਾਹਰੀ ਬਾਤ ਹੈ। ਲੇਕਿਨ ਬਸ ਇਸਕਾ ਮਤਲਬ ਹੈ ਇਸ ਪੇ ਇਮਾਮ ਸ਼ਾਫੀ ਕਾ ਕੋਲ ਹੈ ਕਿ ਉਹ ਕਹਤੇ ਹੈ ਕਿ ਜੋ ਅੱਲਾਹ ਤਾਲਾ ਨੇ ਚੀਜ਼ ਆਪਕੇ ਲਈ ਲਿਖੀ ਹੈ ਨਾ ਵੋ ਕਭੀ ਆਪਕੋ ਮਿਸ ਨਹੀਂ ਕਰੇਗੀ, ਵੋ ਆਪਕੋ ਮਿਲੇਗੀ। ਔਰ ਜੋ ਚੀਜ਼ ਆਪਕੋ ਮਿਸ ਕਰਗੀ ਇਸਕਾ ਮਤਲਬ ਹੈ ਕਿ ਵੋ ਆਪਕੇ ਨਸੀਬ ਮੇਂ ਲਿਖੀ ਨਹੀਂ ਥੀ, ਬਸ ਸਿੱਧੀ ਸੀ ਬਾਤ।
1: ਵੈਸੇ ਬੜੀ ਗਹਿਰੀ ਗੱਲ ਕੀਤੀ।
2: ਹਾਏ ਹਾਏ ਹਾਏ ਹਾਏ ਤਾਂ ਕਿਉਂ ਕਿਧਰੇ ਖੂਹ ਮੈਂ ਵਾੜੀ ਨਾ ਜਾਵਾਂ ਕਿਧਰੇ ਗਹਿਰਾਈ 'ਚ। ਇਮਾਮ ਸ਼ਾਫੀ ਦਾ ਕੋਲ ਹੈ,
1: ਮਾਸ਼ਾਅੱਲਾ ਮਾਸ਼ਾਅੱਲਾ।
2: ਸਿੱਧੀ ਸੀ ਬਾਤ ਹੈ, ਯੇ ਵੀ ਜਾਹਿਲਪਨ ਹੈ ਜੋ ਇਨਸਾਨ ਇਸ ਕਿਸਮ ਕੀ ਸੋਚ ਰੱਖਦੇ ਹੈ ਕਿ ਹਮਾਰੀ ਬੇਟਾ ਬਹੁਤ ਪੜ੍ਹਾ ਲਿਖਿਆ ਹੈ, ਪੜ੍ਹੀ ਲਿਖੀ ਬੀਵੀ ਹੋਣੀ ਚਾਹੀਏ, ਜਾਂ ਪੜ੍ਹੀ ਲਿਖੀ ਵੀ ਬੇਟੀ ਹੈ ਔਰ ਬੇਟਾ ਥੋੜ੍ਹਾ ਸਾ ਅਨਪੜ੍ਹ ਹੈ, ਤਾਂ ਇਨਕਾ ਕੋਈ ਕੰਪੈਰੀਜ਼ਨ ਨਹੀਂ ਹੈ। ਕਿਆ ਪਤਾ ਸਭ ਸੇ ਅੱਛੀ ਜ਼ਿੰਦਗੀ ਵਹੀ ਦੋਨੋਂ ਇੱਕ ਦੂਸਰੇ ਕੇ ਸਾਥ ਗੁਜ਼ਾਰੇ, ਕੁਛ ਚੇਂਜਿੰਗਸ ਇੱਕ ਦੂਸਰੇ ਮੇਂ ਹੋਣਾ, ਯਾਨੀ ਕਿ ਮਰਦ ਮੇਂ ਕੁਛ ਖਾਮੀਆਂ ਹੋਣਾ, ਔਰਤ ਮੇਂ ਕੁਛ ਖਾਮੀਆਂ ਹੋਣਾ, ਯੇ ਵੀ ਇੱਕ ਅੱਛੀ ਚੀਜ਼ ਹੈ, ਕਿਉਂਕਿ ਦੋਨੋਂ ਬਿਲਕੁਲ ਸੇਮ ਹੋਣਗੇ ਤਾਂ ਕੈਸਾ ਗੁਜ਼ਾਰਾ ਹੋਗਾ?
1: ਵੋ ਕਹਤੇ ਹੈ ਨਾ ਬੈਟਰ ਹਾਫ,
2: ਯੈਸ,
1: ਯਾਨੀ ਆਪਕਾ ਜੋ ਅੱਧਾ ਹੈ ਨਾ ਵੋ ਕਹਤੇ ਹੈ। ਵੈਸੇ ਵੀ ਜੋ ਸ਼ਾਦੀ ਹੈ ਨਾ ਯੇ ਆਪਕਾ ਇੱਕ ਇਮਾਨ ਜੋ ਹੈ ਵੋ ਪੂਰਾ ਮੁਕੰਮਲ ਹੋ ਜਾਤਾ ਹੈ,
2: ਯੇ ਬਾਕੀ ਹਾਂ ਜੀ ਤੋ ਕਹਤੇ ਹੈ। ਇਹ ਤਾਂ ਫਿਰ ਅੱਲਾਹ ਦਾ ਗੱਲ ਹੈ ਨਾ, ਬਾਅਦ ਵਿੱਚ ਕੀ ਹੁੰਦਾ,
1: تو یہ ہے کہ چلیں آپ کی رائے جو ہے میں
2: یہ ان سے کہے جی کہ وہ ذرا کام پہ لگ گئے ہیں, ٹھیک ہے رشتہ ڈھونڈیں, اللہ تعالیٰ خیر کرے گا انشاءاللہ ان کے لیے مل جائے گا جو ان کے نصیب
1: میں.
2: بسم اللہ الرحمن الرحیم, ایک پھوک وجی چٹے منہ تے کالے منہ تے تے ہن جا رہی ہے جی سیدھے کم دے تھرو دے. اللہ تعالیٰ سٹیبلٹی رکھے, اللہ تعالیٰ انہوں رشتہ کوئی اچھا جہا لبے, کوئی پڑھی لکھی ان پڑھ جس طرح کی بھی ہوئے لیکن اللہ تعالیٰ میل کرا دینا تھا ان شاء اللہ. بسم اللہ.
1: لو جی بھائی رن مریض سرٹیفکیٹ والے یہ
2: حوصلہ رکھے
1: سے پھونک مار دی ہے, تو ان کا اکاؤنٹ نمبر بھی جو ہے آپ کو بتاتے ہیں 21 81 36 33. اس میں ایک شورما جو ہے وہ تقریباً 50 کروڑ کا آج کل مل رہا ہے. تو بابے پھوکے کے اسسٹنٹ بھی ہیں ایک رضا مصطفیٰ, یعنی کہ 50 اور 50 تو ہو گئے.
2: سو
1: تو 100 کروڑ
2: اتنا ایک دو انسان ڈونیٹ کر سکتا ہے.
1: ویسے 100 کروڑ پاکستانی روپیے کتنے بندے اگر پاکستان سے کسی نے بھیجنے ہو تو
2: 4000 نہیں بنتا,
1: 4500 کر لو.
2: تو ہاں 4500 کر لو. نہیں ویسے پاکستانی روپیہ 41 دن ہی آیا ہوا ہے.
1: یہ اگر ہمارے کسی سامعین کو ریٹ پتا ہے نا تو وہ ہمیں بتا دیں جی.
2: ہاں کسی نہ کسی بندے کا ریا نہ رابطہ دینا ہے. ریا منی ٹرانسفر زندہ باد,
1: زندہ باد, زندہ باد, پاکستان زندہ باد,
2: پاکستان زندہ.
1: بابا پھوکا جی یہ تو ہو گیا رن مریض
2: جی,
1: اور اللہ تعالیٰ جو ہے جی ان کے لیے آسانیاں پیدا کرے.
2: اسی بھی جدوں تک سرٹیفکیٹ نہیں لبڑا بہنا نہیں سکون لے کے دینا. جس دن لبیا بابے نال تصویر آئے گی سرٹیفکیٹ runmarit.com.
1: یہ شادی کا وہ لڈو ہے جس نے کھایا وہ بھی پچھتایا, جس نے نہیں کھایا
2: وہ بھی پچھتایا. بالکل
1: انہوں بھی کھوا کے چھڈاں گے.
2: چھڈاں گے جی, چھڈاں گے. اسی آپ اتنے سال ذلیل ہوئے انہوں بھی تو کرنا ہے.
1: اچھا بابا پھوکا
2: جی
1: وہ کہتے ہیں نا چڑھتے سورج کے پجاری.
2: جی بالکل.
1: ہم جناب جب لوگ زندہ ہوتے ہیں نا تو ان کو اتنی اہمیت, خاص طور پہ جو دل خلوص دل سے کام کرتے ہیں جو اچھے لوگ ہوتے ہیں ہم ان کو نا عزت اور رسپیکٹ نہیں دیتے اس طرح.
2: بالکل.
1: جو ایویں پھوپا کر رہے ہیں میٹ چودھری ہوئے میری فوٹو ویکھی جی سیلفیاں لے کے خود ہی اپنی فیس بک پہ لکھ رہے ہیں جی میں رضا چودھری ڈائریکٹر ریڈیو ہم وطن آج جو ہے بابا پھوکا سے ملاقات کی.
2: بالکل.
1: وہ سیدھا لکھ دے میں نے آج بابا پھوکا سے ملاقات کی. ضروری ہے خود ہی بندہ بول رہا ہے جی میں رضا مصطفیٰ ڈائریکٹر ریڈیو ہم وطن نے بابا پھوکا سے ملاقات.
2: ہاں نہیں اوپر لکھا ہوتا نا کس نے یہ پوسٹ کیا, لیکن دوبارہ ذرا نیچے نا وہ ذرا کنفرم کر رہے تھے نا کہ میں چودھری مصطفیٰ.
1: ان کو اپنے شک ہوتا ہے
2: تو چیک کرا لیں.
1: میں
2: باقی پیچھے کوئی بایو ڈیٹا نکل آئے گا. آج کل تو 2026 ہے, ٹیکا لگاؤ ساری انفارمیشن نکل آتی ہے.
1: یقین کہ مجھے بڑی ہنسی آتی ہے ایسے لوگوں میں اپنی فیس بک پہ اپنے جس طرح خود ہی بندہ کہہ رہا ہوتا ہے میں جی جناب آج
2: یہ میں بابا پھوکا آج ریڈیو پہ بیٹھا ہوں.
1: پتا سارے انہوں نظر بھی آ رہے ہیں پر پھر بھی دسنا آپ کو ہی ہے.
2: یس.
1: اچھا وہ جناب پھر کہتے ہیں کہ چڑھتے سورج کا پجاری, یعنی ایک بندہ جو ہے نا جو ایم چودھری بنیا ہے بڑا اپنے کمیونٹی میں جھوٹ موٹ کا جو بھی نام بنا لیا اس نے.
2: بالکل
1: ٹھیک ہے. اس کو سارے ہی السلام علیکم سر جی صاحب جی چودھری صاحب کی حال ہے ٹھیک ہو. اچھا جو بندہ حقیقت میں کام کر رہا ہوتا ہے نا اس کو نہیں پہچان.
2: نہیں پہچان.
1: اچھا جب وہ فوت ہو جاتا ہے
2: آئے آئے آئے
1: پھر اس کی پھر قدر جناب دی پٹیاں لگ جاندی ہیں.
2: زندے کو
1: بڑا ہی چنگا بندہ سی.
2: زندے کو پوچھنا زندے کو پوچھنا نہیں اور مرنے والے کی بلے بلے
1: بلے بلے.
2: کیا بات ہے کیا بات ہے. نہیں یہ تو یہ بیماری نا پاکستانی سوسائٹی میں ایک بہت بہت کامن چیز ہے, چاہے رشتہ داری ہو چاہے دوست یار یا کام کاج کولیگس جو بھی ہوں, زندہ بندے کی قدر کوئی نہیں کرتا. جس ٹائم وہ جاتا ہے نا تو تب انسان کو احساس ہوتا ہے کہ اس انسان کی اہمیت مطلب کام یہ وہ کیا تھی.
1: تو ایسا ایسا کیوں ہے بابا پھوکا؟
2: یہ اللہ بہتر جانتا ہے کیوں ہے کہ زندہ بندے کی تسی قدر کرنی نہیں تو مرن تو بعد اس تے نہ تے کوئے بن رہے ہیں. کوئے بن رہے کتنے رہے ہیں ماشاء اللہ زمبابوے واہ افریقہ میں نلکے لگ رہے اس بندے کے نام کے
1: ماشاء اللہ.
2: ٹھیک ہے جی میرا بھی لگیا ایک بابا پھوکا نل کا پمپ پمپ پمپ پمپ.
1: او کنے لوایا جی
2: جی
1: او کنے لوایا
2: ایک نے میری جڑا نا کوشش کیتی تھی میری موت ہی مریا نہیں میں تے انہیں پہلے کنواں لوا دیتا سی کہ میں کنفرم مرن لگا لیکن مریا نہیں میں ہلے تھے ہی ہیں. تو بعد میں یہ چیزیں جو ہے کر کے تو اب وہ بندہ جب اس دنیا سے چلا ہی گیا ہے اس کو تو پتہ ہی نہیں ٹھیک ہے سالے سواب اس کو جا رہا ہے لیکن وہی اگر آپ نے اس کی قدر اس کے ہوتے ہوئے کی ہوتی یہ پیار محبت اس کو یہاں اس دنیا میں دکھایا ہوتا اچھا وقت ایک دوسرے کے ساتھ گزارا ہوتا تو तो वो ज्यादा बेहतर नहीं था कि वो चला गया, हुण बैक रो रहे हो, फिर चरपाइयां ते बैक माइयां भी पिट रही होंदियां, हाय गया वैन पा रही होंदियां ने
1: अब तो बंदे बंदे को बदनाम करने लगे हैं, काम था शैतान का अब ये काम इंसान करने लगे हैं, हुए हैं लोग मशगूल इस कदर फितनों में के बेफिक्र होकर शैतान भी आराम करने लगे हैं।
2: मैनू शैतान कह रहे हो तुसी?
1: नहीं मैं बाबा जी जिसकी बात कर रहे हैं ना कि एवं फूके मार मार के जड़े अपने आप नू बड़ा चौड़ा समझते हैं।
2: गल फूकां ते फिर मेरे ते आई ना।
1: नहीं आप फूक मारते हैं।
2: हां अच्छा सॉरी।
1: अल्लाह बाबा जी
2: पीरो जरा एक्सप्लेन कर दिया करो, एडी एडी डाडी शायरी कर दियो फिर समझ नहीं ना लगती, फिर बंदा कंफ्यूज हो जाता।
1: ये जनाब जो तीन हमारे साथ फेसबुक पे है ना, सबको सलाम अलैकुम।
2: वालेकुम सलाम।
1: ये ज़रा आप भी सलाम ठोके हमें बताएं कौन देख रहे हैं, और जो रेडियो और टेलीविजन पे हमें देख रहे हैं वो भी अपना फ़ोन करें 33 21 29 84 पे, और हमें जो है वो थोड़ा सा बताएं कि आप जो है वो हमारे प्रोग्राम के बारे में जो है वो क्या समझते हैं। तो अगर किसी की सालगिरह हो तो उसका भी हम जो है वो
2: मुबारकबाद देंगे, फूक मारेंगे।
1: हाँ बिल्कुल। अच्छा बाबा फूका साहब, ये जो जिंदा हैं,
2: हाँ जी,
1: जो लोग अच्छे हैं अच्छे काम कर रहे हैं उनके लिए ज़रा फूक मारें कि अल्लाह ताला इनको दिन दुगनी रात चुगनी जो है तरक्की दे,
2: आमीन।
1: और जो फोत हो गए हैं अल्लाह ताला उनके दर्जात बुलंद फरमाए,
2: आमीन।
1: और जो एवं फूके पे मारते हैं अल्लाह ताला उनको ज़रा थले ले आए,
2: थले के उन्होंने गैस काट दे, पैप ही काट दे, सिलेंडर पे है वो भी काट दे,
1: फिर इस तरह आवाज़ आएगी
2: प्लीज रिश्तेदार हो, दोस्त हो, अहबाब हो, जो भी हो, जिंदा इंसान की कदर करें, प्यार मोहब्बत एक दूसरे से करें। बाद में जब इंसान इस दुनिया से चला जाता है फिर कोई फायदा नहीं उसके रोने रोना या उसकी तारीफें करना या ये कहना कि भाई वो बहुत अच्छा था ये करता था, बाद में उसकी कदर करने का कोई फ़ायदा नहीं। तो प्लीज़ मेरी हमारी ख़ास तौर पर पाकिस्तानी कम्युनिटी से रिक्वेस्ट है, क्योंकि मैंने ये चीज़ हमारे अंदर बहुत देखी है कि हम बैठे बैठे जो है ना पूरी ज़िंदगी उस बंदे को पूछते नहीं हैं, पूरी ज़िंदगी उसको कोई मतलब अहमियत नहीं देते, लेकिन सह उसके ऊपर एक सफ़ेद कफन ढलता है तो सब रोने के लिए तैयार हो जाते हैं, और सब आके जो है ना वो ये भी करदा सी तो वो भी करदा सी, वो यार वो ज़िंदा था उस टाइम उसकी अहमियत कर ली होती तो क्या पता वो इस दुनिया से थोड़ा और खुश चला जाता।
1: मौकल आया जे फिर
2: अल्लाह खैर करे, आज तो मौकलों की बरसात होगी।
1: इंसान की कदर तब होती है, इंसान की कदर तब होती है जब वो बोलना छोड़ दे या दुनिया
2: छोड़ दे। हाय हाय हाय हाय हाय हाय हाय हाय हाय हाय हाय लगता है काफी इमोशनल शो हो गया ताकि और वहां ना दे मैंने।
1: ये आप भी इमोशनल होते हैं?
2: मुझे क्यों नहीं होता सर, मेरे अंदर दिल नहीं है, मेरे अंदर पैप है, सिलेंडर रखे है फूकां दा, थोड़ी देर बाद में छत्ते नाल वजना है, अज गैस बहुत लीक हो रही है।
1: अच्छा बाबा फूका, अच्छा हम लोगों की ना एक और बड़ी है,
2: क्या ओ ठहरो पीरो मैनू भी आया जे आमद होई जे मैनू भी
1: उई
2: अल्लाह ए मरने पर लोगों ते ना जरा इमोशनल हो गया सा ना, मैं कहना चलो इस गम लूने ना जोक नाल मुकाने है, ठीक है
1: जी,
2: हुण सुनना गौर नाल। एक आदमी अपनी बीवी को दफनाने गया,
1: रोने रोने वाली बातें, तो बीवी फौत हो गई, ये तो खर्चा बढ़ गया ना जब दूसरी करनी बंदे ने।
2: चलो वो बाद का प्रॉब्लम है ना, वो तो बाद में देखी जाएगी, फिलहाल जेडी वो दफनान लगे उन्हें तो दफनान दो।
1: अच्छा
2: ले उदी पहुंच रहे हैं उते पहले दफनान दे दो। एक आदमी अपनी बीवी को दफनाने के लिए गया तो आसमान पर ना बादल गरजने लगे और बिजली कड़की और तूफान आ गया, बड़ा डाढ़ा तूफान आया, ठीक है। आदमी ने आसमान की तरफ देख के कहा कि लगता है कि पहुंच गई। पहुंची तो ताओ तू सिग्नल आए नहीं, दड़दम दड़दम कड़कम कड़कम दड़ाल दड़ाल हो गई, उन्हें क्या पहुंच गई।
1: डाडी पहुंची होए,
2: मैं कहना ऐसी पहुंची कि सीधी तल्ले वापस।
1: बाबू का क्या बात है
2: यार, आपने इमोशनल कर दिया था, फिर मुझे आमद होगी। मैं फिर इस तरह नहीं ना हो सकता।
1: चले अच्छा बाबू का, हमारी ना एक और बड़ी अच्छी आदत है।
2: हाँ जी,
1: कि हम ना تول مول بڑا کرتے ہیں, بارگیننگ.
2: آئے ہائے ہائے, ایسی بارگیننگ. میں کہنا اگر دنیا میں بارگیننگ کا ورلڈ چیمپئن شپ ہو نا تو پاکستانی ٹاپ پہ آئیں.
1: اچھا ویسے میں سمجھتا ہوں بڑی اچھی بات ہے کیونکہ نا بندہ پیسے بچا لیتا ہے.
2: پیرو پیسے تو بندہ بچا لیتا ہے لیکن یار وہ جس بندے کی دکان ہے جس بندے یا جس طریقے سے ہم بارگیننگ کرتے ہیں یہ بڑی امبیرسمنٹ ہوتی ہے.
1: نہیں تو وہ دیکھیں امبیرسنگ اس میں تو وہ دیکھیں جو بارگیننگ کرتا ہے نا اس میں وہ شرم نہیں ہوتی,
2: تھوڑی بہت تو ہونے چاہیے نا. جا پیرو
1: دیکھیں اگر تو آپ پاکستان میں رہتے ہیں نا
2: بالکل
1: تو وہاں پہ تو آپ کو پتا ہے کہ اس بندے نے نا آپ کی کھال اتارنی ہے.
2: خاص طور پہ اگر ہم باہر سے آئے ہوں, چلو میں اس چیز کو سمجھ رہا ہوں
1: ٹھیک ہے, تو وہاں پہ اگر آپ بارگیننگ نہیں کریں گے تو وہ تو آپ کو پھر سیدھا ہی جو ہے نا وہ ٹوکا, بلکہ وہ نارمل تو چھری رکھتے ہیں نا.
2: نہیں ٹوکا
1: ٹوکا
2: ٹوکا واہ
1: ٹھا ٹھا ٹھا.
2: نہیں بارگیننگ ٹھیک ہے لیکن طریقہ بارگیننگ کا ہوتا ہے نا. ایک اب آپ جا رہے ہو ایک چیز جو ہے وہ 1000 روپے کی مثال ہے لگی, آپ سیدھا جا کے اوپر سے سینا چوڑا کر کے گینگسٹر بن کے کہتے ہیں 500 دوں گا.
1: اچھا ویسے یہ بھی دیکھا میں نے کہ وہاں پہ جو ہے نا ایک جو چیز ہوتی ہے نا مثال کے طور پہ 500 روپے کی ہے,
2: ہاں جی
1: وہ شروع کرتے ہیں 1000-1500 سے.
2: بالکل
1: ٹھیک ہے. اچھا پھر جو وہ دکاندار ہوتا ہے نا اس نے پہلے ایک کی کھل اتاری ہے 1000 روپے.
2: بالکل.
1: یعنی اس نے 500 فالتو کما لی ہے.
2: بالکل.
1: میرے جیسا آ گیا.
2: بالکل.
1: انہیں کہا کہ بھائیان میں 250 دینا جی.
2: ظلم نہیں ہے, 1000 تو 250 دے آگے.
1: نہیں تو اس نے 500 پہلے بھی کسی اور کی کھل اتاری دی نا.
2: آپ کو کیسے پتا؟
1: وہ دکاندار کو پتا ہے اور وہ اسی لیے مجھے 250 کی دے بھی دے گا.
2: یہ تو ہے کہ 500 پہلے کما لیا. اچھا اچھا اچھا اچھا اچھا.
1: وہ اپنے حساب میں نا پورا رکھتے ہیں لیول کر.
2: یہ تو ہے ماشاء اللہ, ہے تو شاطر چلاک.
1: اچھا یہاں یورپ میں آپ نے دیکھا ہوگا کہ جب آپ سپر مارکیٹ میں جاتے ہیں نا تو وہاں پہ بارگیننگ نہیں ہوتی.
2: ویسے کر سکتے ہیں ادھر بھی, آپ کو پتا ہے لیگل ہے.
1: نہیں کر سکتے ہیں
2: لیکن کرتا کوئی نہیں. اچھا آپ کرتے ہیں؟
1: میں اپنے پیروں کرتا ہوں. میں کہتا ہوں میں میرے پیر پتا کون جی
2: ہیں,
1: پھر میں اپنے وہ ڈاکخانے ملانے شروع کر دیتا ہوں. وہ میرا فلانا جاننے والا, میرا فلانا جاننے والا, میرا فلانا, تو وہ آخر میں کہتے ہیں اچھا جی آپ کو ہم جو ہے کوئی 100 کرون 500 کرون جتنی مہنگی کوئی سستی چیز ہوئے گی اس حساب سے کم از کم 10-15% تو چھوڑ ہی دیتے ہیں.
2: اچھا پھر میں تو کچھ سیکھنا پڑے گا.
1: یہ بڑا یقین کریں یہ جو ہوتا ہے.
2: نہیں چلو کوئی چیز ٹوٹی ہو یا کوئی تھوڑا سا ڈیمیج ہو یہ وہ وغیرہ تو وہ تو وہ خود ہی جو ہے نا کر لیتے ہیں, لیکن مسئلہ مجھے ان لوگوں سے ہے جو سیدھا سیدھا سپر مارکیٹ میں جاتے ہی اسی لیے کہ میں نے ٹوٹی پوٹی چیزیں ڈھونڈ کے تو اپنے پیسے بچانے. بھائی یار کماتے بھی تو ہو نا یار, تو اتنی زیادتی تو نہ کرو کہ ڈائریکٹ اس نیت سے ہی جا رہے ہو کہ آج جا کے نا جو ہے نا 4 چونے لانے نے. میں آپ کو بھی
1: میں پوچھنے لگا بابا پھوکا آپ کو کیسے پتا ہے لوگوں کی نیتوں کا, لیکن آپ تو پیر ہیں نا پڑھ لیتے ہیں دلوں کے
2: یار. بالکل بالکل میرے دل کا بھی حال جانتے ہو, کوئی شک نہیں. تو پھر سمجھو نا گل کہ تول مول کرنا بری بات نہیں ہے, بارگننگ کرنا بری بات نہیں ہے, لیکن طریقہ کار بارگننگ کا یہ ہوتا ہے کہ اتنا بھی نہ کرو کہ اگلا بندہ شرمندہ ہی ہو. یا جس طرح ہم پاکستانی بندے یا ہمارے اپنی کمیونٹی ہم کھانا کھانے چلے جائیں تو جس ٹائم پیمنٹ کا ٹائم آتا ہے واہ یار کیا سین ہوتا ہے وہاں. ڈین کارڈ ٹرمینل بیچاری کنفیوز ہو جاتی.
1: ہمارا جو ہے نا کیا کہتے ہیں ہماری جو کمیونٹی ہے پیروں کی,
2: ہاں جی
1: ہم اکثر جو ہے نا وہ پیسے
2: پیروں کی کمیونٹی ہے.
1: جی
2: پیروں کی بھی کمیونٹی ہے.
1: جی جی
2: میں شامل
1: میں نے آپ کو بھی آپ نئے نئے ہیں نا اس
2: میں,
1: تو اس میں ہوتا یہ ہے کہ اس کمیونٹی میں ہم جو ہے نا پیر جو ہوتے ہیں ہم لوگوں سے پیسے دلوا کہتے ہیں کہ آپ بل دے دیں. ٹھیک ہے جس طرح آپ کہہ رہے ہیں نا لوگ لڑن شروع ہو جاتے ہیں وہی میں دینے کوئی ادھر کو سن مارے کو ادھر مکا. اچھا بعد میں وہی پیسے دے کے جتاتے ہیں وہ یاد ہے میں نے تمہارے پچھلے مرہ کھانے کے پیسے دیے تھے.
2: وہ تو بس استغفر اللہ
1: وہ تو دیتا ہی کیوں, وہ تو میں نے کہا تھا اسی تو چاہنے ہیں کہ تسی دیو پر جتاؤ دینا نا.
2: ایک ہی گل ہوئی اسی چاہنے ہیں, یعنی کہ آپ توکل سے جاتے ہیں کہ آج اللہ فری میں دے گا. کیا بات ہے پیرو کیا بات.
1: گھر سے نکلتے ہیں نا تو دعا پڑھتے ہیں بسم اللہ توکل تو اللہ.
2: کیا بات ہے کیا بات ہے. تھوڑے جے بندیاں دی وجہ تو نا دنیا زلزلے آندے نے. کہ بھائی دماغ ہلے گا پیٹ ہلے گا تو کوئی سیٹنگ ہوئے گی.
1: یقین کریں کہ اب میں ایز اے پیر تو کھانے کے پیسے تو نہیں دوں گا نا, میرے جو مریض ہیں وہی دیں گے. لیکن وہ مریض جو اگر بعد میں جتلائیں گے پھر تو پیروں کو دکھ, میں پھر یقین کر موکل بھیجتا ہوں ان پہ.
2: پھر
1: جناب رات کو جس طرح جب سوتے ہیں نا تو چک چک کے مارتے ہیں نا جب موکل,
2: اگلی بار موکل نہ کہو تو کارڈ ہی کاٹ لیا پہ
1: آپ ہی پہ مارا
2: آپ ہی. آج کل تو وائرلیس پیمنٹ ایوی بھی ہوئی ہے, 200 تو تلے رکھو نا تو کھلے پیسے استعمال کرو, انہوں کی پتا کہ آڑ کتنے گیا رات ہی موکل کو لو واپس.
1: کیا بات ہے, کیا بات ہے,
2: ٹیکنیک ہے, ٹیکنیک ہے. اگر نہ ہوا میں نے دسو, میں بھی ایک دو موکل رکھے نے, ماسٹر کارڈ نکال لیں گے گولڈ والا.
1: تھوڑے کو بھی ہے
2: جی,
1: تھوڈے کو بھی ہے
2: تو کیوں میرے در نہ موکل بھیج دوں, میں تو میرا کارڈ استعمال ہو رہے ہو پھر نواں نواں کٹایا یار. نہیں دیکھیں, جب آپ کسی کے ساتھ کچھ کرتے ہیں یا کسی کے لیے کچھ کرتے ہیں, سب سے بڑی بات یہ ہے کسی ایکسپیکٹیشن کے ساتھ نہ کریں. کرنا ہے سچے دل سے کریں, اور کبھی بھی یہ ایکسپیکٹ نہ کریں کہ یہ بندہ میرے لیے اسی طرح یا اسی مطلب کچھ واپس مجھے دے گا. ٹھیک ہے, جب آپ اس طرح کریں گے نا کسی کے ساتھ تو آپ کو جو کرنے میں, کھلانے پلانے میں یا کوئی مدد بھی آپ اگر کر رہے ہیں نا, تو وہ جو ایک لذت ایک مزہ ہوگا نا وہ الگ ہوتا ہے. اور یہ توفیق اللہ تعالیٰ نے ہر انسان کو نہیں دی ہوتی کہ وہ بغیر کچھ مانگے یا کچھ کیے جا کے کسی کے لیے کچھ کر دے. ایک تو آپ اس دوسرے بندے کے اوپر سے پریشر ہٹا رہے ہو کہ جب آپ کہو گے نا کہ بھئی یہ یار میں نے تیرے لیے یہ کیا ہے, اب تو نے نا میرا یہ دینا ہے یا تو نے میرے لیے کرنا ہے. کیوں آپ نے اس بندے کے اوپر آٹومیٹکلی پریشر ڈال دیا, اب وہ نہ کرنے کے قابل ہو تو وہ تو بےچارا پھنس گیا کہ یار میں نے یہ مدد تو مانگ لی ہے یا یہ چیز تو کروا لی ہے, لیکن اب تو یہ واپس بھی کچھ مانگ رہا ہے, میں کس طرح دوں. تو یہ پریشر آپ کسی دوسرے انسان پہ کیوں ڈالتے ہو, بری بات.
1: کھونے کے بعد ہی پتہ چلتا ہے کہ کتنا قیمتی تھا جو چلا گیا.
2: واہ,
1: وہ وقت ہو, انسان ہو, یا کوئی رشتہ ہو, یا کوئی اے ٹی ایم والا کارڈ ہو.
2: واہ واہ واہ, موکل آج موکل کچھ زیادہ جنون اچنے,
1: یقین کرو
2: آج جنون اچنے,
1: آج پتہ نہیں کیا ہے انہوں نے.
2: کوئی گال نہیں, آج جنون جائے نہیں, کوئی گال نہیں, یہ تو اچھی بات ہے, یہ تو اچھی بات ہے, بہت اچھی بات.
1: یہ ہے کہ اپنے جو اے ٹی ایم کے کارڈ ہیں نا آپ کے,
2: سنبھال کے رکھیں
1: ان کو, یعنی جن کے پاس ہیں, یعنی رشتے دار
2: بالکل
1: دوست
2: بالکل
1: جو آپ کی جو خیر خواہ جو آپ پہ پیسہ لگاتے ہیں ان سے ذرا اچھے طریقے سے پیار محبت, اگر وہ کبھی کبھار کوئی کہہ بھی دیتے,
2: ابل دلاندہ کوئی نہیں
1: سن لیا گیا ہے,
2: ابل دلاندہ ویسے تو کوئی نہیں,
1: نہیں کوئی ہوتے ہیں
2: کچھ ہیں ماشاء اللہ, اللہ تعالیٰ اور توفیق دے ہی رکھے
1: ساڈے پیر ساڈے تے لاندے جی.
2: آئے ہائے ہائے ہائے.

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। आज 3 अक्टूबर है और दिन है हफ्ते का। इस वक्त जब मैं ये वीडियो रिकॉर्ड कर रहा हूँ तो इस वक्त तहरीक इंसाफ और हुकूमत के दरमियान मुज़ाकरात का सेशन जारी है, लेकिन मैं जो बात कर रहा हूँ वो इस सारी चीज़ों से हटके है कि मुज़ाकरात से क्या निकलता है क्या नहीं निकलता। मैं आपके सामने कुछ अहम तफसीलात रखूँगा और आपको बताऊँगा कि अब ये बात तय है कि फैसले इमरान खान करेगा। हर दो सूरतों में अब फैसला इमरान खान को ही करना है, इसके अलावा कोई फैसला नहीं कर सकता। क्यों, मैं सूरत हाल आपके सामने रखूँगा। और अब लॉन्ग मार्च की रवानगी में से 24 घंटे से कम वक्त रह गया है। लॉन्ग मार्च एक ही सूरत में अब आगे जा सकता यानी कैंसिल हो सकता है, और वो ये हो सकता है कि इमरान खान साहब से आज जो है वो मुलाकात करवा दी जाए, अल्लामा राजा नासर अब्बास साहब की, महमूद खान चकजई साहब की, और इमरान खान ही इसको इस कॉल को वापस ले लें या आगे ले जाएं। इसके अलावा कोई चारा नज़र नहीं आता। अच्छा, एक चीज़ मैं शुरू में आपको अर्ज़ कर दूँ कि मुझे कुछ लोगों ने कहा कि मेरे YouTube चैनल पे वीडियोस शायद नहीं आ रही, तो ये YouTube के ऊपर क्योंकि मैं आजकल लाइव करता हूँ और ये मैं 4-5 दिन बाद वीडियो रिकॉर्ड करके अपलोड कर रहा हूँ। अच्छा, रिकॉर्ड करके इसलिए अपलोड नहीं करता कि ये फायरवॉल की वजह से, इन चीज़ों की वजह से उसकी रीच बहुत कम हो जाती है, लाइव की रीच को उस तरह से रिस्ट्रिक्ट नहीं किया जा सकता, इसलिए मैं आजकल ज़्यादा करता हूँ और फिर सूरत हाल क्योंकि डेवलप हो रही होती है तो इसलिए भी लाइव करता हूँ। तो जब भी आप YouTube चैनल खोलते हैं तो उसमें एक वीडियोज़ का ऑप्शन आ रहा होता है और एक लाइव का ऑप्शन आ रहा होता है, तो लाइव के ऑप्शन में वीडियोज़ आ रही होती हैं। और वैसे भी मेरी इतला यह है कि दोबारा वो जो एक अदालती फैसला आया था जिसमें हमारे यूट्यूब चैनल बंद करने के हवाले से फैसला आया था, तो उसकी इम्प्लीमेंटेशन के लिए हुकूमत पाकिस्तान YouTube से दोबारा रजू कर रही है, तो शायद मेरा ये चैनल जो है वो बंद हो जाए और डिलीट हो जाए, क्योंकि हुकूमत दोबारा रजू कर रही है YouTube के साथ, और मैंने जिन हमारे दोस्तों ने अदालतों से रजू किया था उनके YouTube चैनल जो है वो बंद करने का फैसला मुअत्तल हो गया था। मैंने क्योंकि अदालत से रजू नहीं किया था क्योंकि मैं ये समझता था कि हमारे जो बाहर दोस्त बैठे हैं, डॉक्टर मुईद मीरज़ादा साहब हों, इमरान रियाज साहब हों, साबिर शाकिर साहब हों, या जितने भी हमारे मीडिया के दोस्त हैं जिनके YouTube चैनल्स हैं, और उनके YouTube चैनल्स भी इस ऑर्डर में बंद करने का फैसला हुआ था, तो मैंने ये कहा था कि हमें उनके साथ खड़ा होना चाहिए, हम सबको एक पेज पर होना चाहिए, अगर उनके YouTube चैनल बंद होने हैं तो हमारे भी हों, सब जीरो से स्टार्ट कर लेंगे। लेकिन ये नहीं हो सकता कि हम अपने चैनल तो जाके और अदालतों से कहें कि हमारे चैनल बंद ना हो और उनके चैनल्स बंद हो जाएं, तो इसलिए मैं अदालत में नहीं गया था, लिहाजा मैंने एक और चैनल जो है वो बनाया है, और वो चैनल इस वीडियो में इस चैनल के साथ मैं उसको कोलैबोरेट कर रहा हूँ, तो अगर ये चैनल बंद होगा तो फिर मैं उस चैनल पे वीडियोस किया करूँगा। अच्छा, अब आते हैं इस बात के ऊपर कि मैं क्यों कह रहा हूँ कि फैसले इमरान खान नहीं करने हैं। देखें, इस वक्त जो मुज़ाकरात चल रहे हैं उनमें क्या हो सकता है, क्या मुमकिनात हैं, फैसला भी कुछ देर में आ जाएगा, या तो ये आएगा कि मुज़ाकरात जो हैं वो नाकाम हो गए हैं और मुज़ाकरात नाकाम होने की सूरत में लॉन्ग मार्च जो है वो शुरू हो गया है। तो लॉन्ग मार्च जब शुरू हो जाएगा तो ये लॉन्ग मार्च उस वक्त तक ख़त्म नहीं होगा जब तक इमरान खान साहब तक रसाई ना हो जाए और इमरान खान साहब खुद इस लॉन्ग मार्च की कॉल को, इस लॉन्ग मार्च को ख़त्म करने का ऐलान ना कर दें। अच्छा, दूसरी सूरत यह है कि आज इन मुज़ाकरात में हुकूमत ये बात मान लेती है कि इमरान खान साहब से महमूद खान चकजई साहब और अल्लामा राजा नासर अब्बास साहब की मुलाकात करवाई जाएगी, तो अगर इन दोनों की मुलाकात करवा दी जाएगी तो फिर भी फैसला इमरान खान ने करना है। देखें, मैं ये समझता हूं कि जंग छिड़ चुकी है, लड़ाई शुरू हो चुकी है, ये फैसला कौन लड़ाई है, और इसमें आप ये देखें कि वो हुकूमती लोग जो पिछले 4-5 दिन क्या बल्कि 10 दिन से हमें बता रहे थे कि गवर्नर राज लगाने का फैसला हो गया है, इमरजेंसी लगाने का फैसला हो गया है, सोहेल आफरीदी का आखिरी दिन है, आज वो प्रेस कॉन्फ्रेंस कर रहे थे और उनके गाल शर्म से लाल थे। इन लोगों को इतनी शर्म नहीं आती कि तुमने जो एक हफ्ता पहले प्रेस कॉन्फ्रेंस की थी पहले उसका तो जवाब दो कि उसके बारे में तुमने क्या किया। कल रात को आपने देखा कि कल रात 12:01 पे ओपनिंग की तलत हुसैन ने, और तलत हुसैन के बाद एक लाइन लगी ट्वीट्स की, सिमिलर ट्वीट्स की, फिर वजीर दिफा ख्वाजा आसिफ आए और उन्होंने भी ये कहा कि ये बहुत बड़ी कोई दहशतगर्दी का वाकया तहरीक इंसाफ जो है वो इस लॉन्ग मार्च की आड़ में करने जा रही है। तो मेरा सवाल यह है कि अगर आपको पता है कि तहरीक इंसाफ दहशतगर्दी का बहुत बड़ा वाकया करने जा रही है और आप लोग खुद पहले कह चुके हैं कि हम इस वजह से गवर्नर राज या इमरजेंसी लगाने जा रहे हैं कि पीटीआई को इंतजार करने जा रही है, तो देर किस बात की है, लगाएं गवर्नर राज, लगाएं इमरजेंसी, लेकिन आपकी कांपें टांग रही हैं, आपकी जुर्रत नहीं हो रही, आपकी हिम्मत नहीं हो रही, आपने सारे हथकंडे इस्तेमाल करके देख लिए, आपने शौकत यूसुफ़ज़ई से खत भी लिखवा के देख लिया, आपने तहरीक इंसाफ के अंदर लड़ाई भी करवा के देख ली, आपने तहरीक इंसाफ के एमएनए के जरिए جو ہے وہ علامہ راجہ ناصر عباس صاحب اور محمود تھانہ چکزئی صاحب کے خلاف خبریں فیڈ کروا کے بھی دیکھ لیں, خبریں لیک کروا کے بھی آپ نے دیکھ لیں, آپ نے سب کچھ کر کے دیکھ لیا. آپ نے کل رات پی ٹی آئی کی کور کمیٹی کا جو اجلاس تھا اس میں اپنے 11 کھلاڑی بھی اتارے اس میدان میں, جن 11 کھلاڑیوں نے خوف پھیلایا, ایمرجنسی لگ جائے گی, گورنر آج لگ جائے گا, پنجاب والی صورتحال ہو جائے گی, 10 بندے نہیں نکل سکیں گے, گولیاں چلیں گی, گرفتاریاں ہوں گی, ہم گھروں میں نہیں رہ سکیں گے, گھروں سے نہیں نکل سکیں گے. آپ نے سب کچھ کر کے دیکھ لیا, لیکن سہیل آفریدی پیچھے نہیں ہٹ رہے, وہ پیچھے ہٹ بھی نہیں سکتے. سہیل آفریدی کے پاس اس کے علاوہ چارہ نہیں ہے, سہیل آفریدی کے پاس اس کے علاوہ راستہ نہیں ہے. تو اب دیکھیں سہیل آفریدی مطلب زیادہ سے زیادہ کیا ہو سکتا ہے کہ 4 کی بجائے 6 ہو جائے, 7 ہو جائے, 8 ہو جائے, کیا ہم 8 کو نکلیں گے؟ میکسیمم بتا رہا ہوں نا, یہ بھی اتنا آسان نہیں ہے. کیونکہ میں آپ کے سامنے سہیل آفریدی صاحب کا ایک ٹویٹ رکھ دوں کہ سہیل آفریدی صاحب نے جو ٹویٹ کیا ہے وہ کیا ہے, اور اس سے بھی کچھ بہت ساری چیزیں جو ہیں وہ سہیل آفریدی صاحب کے اس ٹویٹ سے جو ہے وہ واضح ہو رہی ہیں. اچھا, سہیل آفریدی صاحب کا یہ ٹویٹ ہے اس کا ٹائم بھی بتانا جو ہے وہ بہت ضروری ہے. اس کی وجہ یہ ہے کہ کیونکہ یہ پتہ چلے کہ یہ کتنی دیر پہلے کا ہے, یہ 11:35 کا ہے, یعنی اب سے کوئی 4-5 گھنٹے پہلے کا جب میں ویڈیو ریکارڈ کروں. سہیل آفریدی کہتے ہیں کہ ہم پاکستان کی سب سے بڑی اور سب سے مقبول سیاسی جماعت ہیں. پاکستان ایک جمہوری ملک ہے جس کا آئین ہمیں پرامن احتجاج کا حق دیتا ہے. 4 اکتوبر کو گنڈی چوک لکی مروت سے عوام کا سمندر اپنا سفر شروع کرے گا, اور پاکستان میں آئین اور قانون کی بالادستی اور آزاد عدلیہ کی بحالی تک اپنی جدوجہد جاری رکھے گا. تحریک انصاف کے تمام مطالبات آئین اور قانون کے مطابق ہیں. اس سے پہلے گیدڑوں کو ہر طرح سے غیر قانونی طور پر فیسیلیٹیٹ کیا گیا, لیکن ایک لیڈر سے خوف اتنا ہے کہ اسے اور اس کے اہل خانہ اور ورکرز کو جائز قانونی حق بھی نہیں دیا جا رہا. گیدڑ کہہ رہے ہیں اس حکومت میں شامل تمام حکومتی جماعتیں جن کو فارم 47 پہ لایا گیا ان کو سہیل آفریدی گیدڑ کہہ رہے ہیں. اس سے پہلے سہیل آفریدی حکومتی وزراء جو پریس کانفرنسیں کر رہے ہیں ان کے بارے میں کہتے ہیں کہ ان کے پٹے کھولے گئے ہیں, اور ان کے پٹے کھولنے والوں کو میں کہتا ہوں کہ ان کے پٹے باندھیں. اس طرح کے وہ الفاظ حکومت کے بڑے بڑے وزیروں کے بارے میں استعمال کر رہے ہیں اس جرت, بہادری, دلیری کے ساتھ, مضبوط اعصاب کے ساتھ. پھر سہیل آفریدی کہتے ہیں کہ پاکستان پر جن لوگوں کا زبردستی قبضہ قائم رکھوایا ہوا ہے وہ چاہتے ہیں کہ خدا نخواستہ ہمارا پاکستان ٹوٹ جائے. جن کو ہندوستان سے خطرہ نہیں لیکن پاکستان کے عوام سے خطرہ ہے, جنہوں نے ڈان لیکس کروایا, جنہوں نے میمو گیٹ اسکینڈل کیا, جنہوں نے 5300 ارب کی کرپشن کی جس کی آئی ایم ایف نے تصدیق کی, جنہوں نے فوج کے بارے میں کہا کہ انہوں نے ہماری ہڈیاں تک کھا لی ہیں, جنہوں نے پاکستان پر دوبارہ دہشت گردی مسلط کی, جن کا جعلی وزیر اعظم کسی شہید کے جنازے میں نہیں گیا, جن کا بھگوڑا قائد اور اس کی بیٹی انڈیا سے جنگ کے دوران خاموش رہے, جن کی پوری جماعت پاکستان کے پختونوں کو دہشت گرد کہتی ہے, اور جنہوں نے پاکستان کو تباہی کی طرف دھکیل دیا, وہ اپنے اقتدار کو بچانے کے لیے پاکستان میں آگ لگا رہے ہیں. دہشت گردی خیبر پختونخوا اور پاکستان کے عوام کے لیے کسی بیانیے کی جنگ نہیں ہے, اس سے ہر شہری متاثر ہے. عمران خان نے ہمیشہ کہا ہے کہ اپنے ہی لوگوں پر ملٹری آپریشنز کرنا اور انہیں بے گھر کرنا کسی مسئلے کا دیر پا حل نہیں ہے. ڈرون اٹیکس اور نام نہاد کولیٹرل ڈیمیج سے دہشت گردی بڑھتی ہے. میں اس بات پر چٹان کی طرح قائم ہوں. آج خیبر پختونخوا میں یہ صرف پی ٹی آئی کا موقف نہیں رہا, بلکہ ہر سیاسی اور مذہبی جماعت اور ہر مکتبہ فکر سے تعلق رکھنے والے شخص کا یہی موقف ہے جس کے دستخط صوبائی اسمبلی کے جرگے میں بطور ثبوت موجود ہیں. یہ بات درست ہے, اس دن میں وہاں موجود تھا. پیپلز پارٹی, نون لیگ, اے این پی, جے یو ایف, جماعت اسلامی, سب کے دستخط موجود ہیں جن میں یہ کہا گیا ہے کہ خیبر پختونخوا کے اندر جو ہے وہ ملٹری آپریشنز نہ کیے جائیں. آخر میں سہیل آفریدی کہتے ہیں کہ تحریک انصاف کی وفاقی حکومت میں پاکستان اور خیبر پختونخوا ٹیررزم نہیں ٹوریزم کی طرف جانے جاتے تھے. خیبر پختونخوا ٹیررزم نہیں ٹوریزم کے لیے جانا جاتا تھا جب عمران خان وزیر اعظم تھے. رجیم چینج کے بعد دہشت گردی کو دوبارہ جان بوجھ کر خیبر پختونخوا پر مسلط کیا گیا. جب 2022 کی گرمیوں میں ہم نے آواز اٹھائی تو ہمیں جھوٹا کہا گیا, لیکن آج اسی دہشت گردی کو بہانہ بنا کر معصوم پختونوں کا خون بہایا جا رہا ہے. جب میں کہتا ہوں کہ خیبر پختونخوا میں 100 دن کے اندر امن آ سکتا ہے اور آپ نے صرف پالیسی میں تبدیلی لانی ہے کیونکہ آپ کی موجودہ پالیسی کامیاب نہیں ہے, تو اس بات پر عمل نہیں کیا جاتا, تو دہشت گردوں کی سہولت کاری کون کر رہا ہے؟ ہمارے وزیروں اور کارکنان کو گڈ لاڈلوں کے ساتھ مل کر کون اٹھا رہا ہے؟ ہمارا خریدا ہوا اسلحہ کون ہماری پولیس تک نہیں پہنچنے دے رہا؟ ہماری پولیس بغاوت کرنے پر کیوں مجبور ہو گئی ہے؟ بلوچستان اور وفاقی حکومت ایک پیج پر ہے, پھر وہاں بھی امن کیوں نہیں آ رہا؟ دہشت گردی میں پاکستان پہلی بار نمبر 1 پر آ گیا ہے کیونکہ خود کو عقل کل سمجھنے والے پہلے بھی غلط تھے, آج بھی غلط ہیں, اور جب تک اپنی پالیسیاں تبدیل نہیں کرتے تب تک غلط ہی رہیں گے. باقی ہم 9 مئی کو دوبارہ نہ ہونے دیں گے اور نہ ہی کسی کو ایسا کرنے دیں گے. تو یہ جو کہا گیا کہ ہم 9 مئی کو دوبارہ نہ ہونے دیں گے, اور ہمیں جس نے سی سی ٹی وی فوٹیج چرائی اسی نے 9 مئی کروایا, और ये अच्छा वो अपनी तरफ से कह रहे हैं कि हम 9 मई नहीं होने देंगे और ना ही किसी को ऐसा करने देंगे, और वो कह रहे हैं कि ये 9 मई करवाया किसने, उन्होंने करवाया जिन्होंने सीसीटीवी फुटेज चलाई। 4 अक्टूबर गुंडी चौक दिन 1 बजे सब पाकिस्तानी याद रखें, सोहेल आफरीदी ने कह दिया है कि वो पीछे नहीं हट रहे, वो हर सूरत में 1 बजे निकलेंगे। 24 घंटे से कम वक्त रह गया है। असद कैसा साहब का भी बयान आया है, इस पर वो रिस्पॉन्ड कर रहे हैं जिस तरह के बयान हैं, और उनका भी बयान आया है इनका शफीउल अजान साहब का। देखें बात यह है कि पीटीआई ने आगे बढ़ना है, पीटीआई ने पीछे नहीं हटना। अगर तो आज ये फैसला हो जाता है कि इमरान खान साहब तक, महमूद खान चकजई साहब और अल्लामा राजा नासिर अब्बास साहब को रसाई दी जाए तो क्या होगा, ये दोनों शख्सियात जाएंगी और इमरान खान अगर इनको ये कहेंगे कि लॉन्ग मार्च की कॉल वापस ले लें तो वो फिर इमरान खान का फैसला होगा, और इमरान खान का जो फैसला होगा वो किसी वजह से होगा और फिर उस पर कोई सवाल नहीं उठा सकेगा। और अगर ये दोनों बाहर आके कहते हैं तो हो सकता है सोशल मीडिया पे कुछ लोग कहें कि नहीं नहीं हमें इन पे एतबार नहीं है, ये है वो है फलान है फलान है, लेकिन नहीं, अगर ये दोनों शख्सियात जाती हैं और बाहर आके प्रेस कॉन्फ्रेंस करती हैं, क्योंकि एक बात तो तय है कि महमूद खान चकजई साहब और अल्लामा राजा नासिर अब्बास साहब इतनी गलत बयानी नहीं कर सकते, तसव्वुर नहीं है कि इमरान खान जो कहें वो बाहर आके उससे मुख्तलिफ बात करें, एक बात। दूसरी बात यह कि अब अगर ये लॉन्ग मार्च मुलतवी और मौखर होगा, कैंसिल होगा, तो उसके बाद इसका वाजह मतलब है कि अब इमरान खान साहब से रेगुलर मुलाकातें होंगी, उनकी बहनों से भी मुलाकातें होंगी, और बहनें भी जब जाएंगी 2-4-5 दिन बाद।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84, ईमेल radio@hamwatan.org।

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: हम रेडियो हम वतन कोपेनहेगन के स्टूडियो से बोल रहे हैं। इस वक्त हमारी ये नशरियात ऑनलाइन टीवी नई दुनिया पर भी पेश की जा रही हैं। और अब हम पेश करते हैं अपना हफ्तावार प्रोग्राम बाशी के संग। इस प्रोग्राम में आपके मेजबान जनाब बाशी कुरैशी गुज़श्ता हफ्ते के अहम दैनिश और आलमी खबरों का तज़िया करते हुए उन पर तबसरा भी करेंगे। तो लीजिए पेश खिदमत है हमारा हफ्तावार प्रोग्राम बाशी के संग।
2: मोहतरम सामेन और नाजरीन, रेडियो वतन कोपेनहेगन और टीवी नई दुनिया की जानिब से आप सबको आदाब। आप जहां भी हैं खुश व खुर्रम रहें। मैं हूं आपका मेज़बान बाशी कुरैशी। आज के इस हफ्तावार प्रोग्राम बाशी के संग में हम हसब मामूल हफ्ते रफ्ता की अहम खबरों पर बातचीत करेंगे। मौजूआत समाजी, सियासी और मालूमाती नौयत के होंगे और इन सब मौजूआत पर बातचीत करने के लिए, तबसरा करने के लिए हमारे साथ टेलीफोन पर जनाब नसर मलिक साहब मौजूद हैं। लेकिन इससे पहले कि हम जनाब नसर मलिक साहब की तरफ चलें, तो एक कुछ छोटी सी मालूमाती ख़बरें हम आप तक पहुंचा देते हैं, ताकि आप जो रोज़मर्रा की ज़िंदगी में कुछ अगर आपको मालूमात हों तो उसका आपको फ़ायदा होगा। सबसे पहले तो ये है कि अब तो समर हॉलीडेज़ ख़त्म हो गई हैं, लेकिन वो लोग जो ट्रैवल करना चाहते हैं बजाय अपना क्रेडिट कार्ड इस्तेमाल करने का, क्योंकि अगर गुम हो जाए उसको मिसयूज़ हो सकता है, अगर किसी जगह पे आप उसको यूज़ करें तो उसको भी कई ऐसी जगह होती हैं जहाँ पे कुछ पता नहीं होता कि इसको उसकी कोई कॉपी करके इसको इस्तेमाल करें। तो जो ट्रैवल क्रेडिट कार्ड है उसमें ये सब ख़तरे जो हैं ये ख़त्म हो जाते हैं, और ये ट्रैवल कार्ड बिल्कुल इसी तरह काम करता है जैसे पुराने ज़माने में ट्रैवलिंग चेक्स हुआ करते थे, और वो गारंटी होती है अगर वो मिल जाए तो आपको वो पैसे वापस मिल जाते थे उस कंपनी से। तो ये आप अपने बैंक से मिले, उसका फ़ायदा ये है कि आपको फ़ीस भी नहीं देनी पड़ेगी एक्स्ट्रा, और इसको कोई गलत इस्तेमाल भी नहीं कर सकता। अगर आप कैश लेना चाहते हैं वो भी अब जो आप सफ़र करने ले सकते हैं, होटल का कमरा वगैरह बुक करना हो, कार रेंट करनी हो, ये सब चीज़ें आप कर सकते हैं उस ट्रैवल क्रेडिट कार्ड की वजह से। मैंने खुद अपने बैंक से जो है ये किया, जब मैं सफ़र करता हूँ तो बजाय अपना क्रेडिट कार्ड जो वो डेली हम बैंक कार्ड इस्तेमाल करते हैं उसकी जगह ये ट्रैवल क्रेडिट कार्ड आप इस्तेमाल कर सकते हैं। दूसरी जो है, अभी एक रिपोर्ट आई है कि डेनमार्क में जो पहले ऑनलाइन बैंकिंग फ्रॉड हुआ करते थे उसमें पिछले साल बहुत कमी हुई है, क्योंकि अब कंट्रोल बैंकों की तरफ से बहुत बढ़ गया है। तो तकरीबन 50% जो है बैंक फ्रॉड ऑनलाइन हैं वो बहुत कम हो गए हैं, तो ये तो बड़ी अच्छी बात है। लेकिन फिर भी लोगों को जब ईमेल आए या कोई एसएमएस आए जिसमें बैंक की इंफॉर्मेशन मांगी हो तो प्लीज़ आप उसको डिलीट कर दें और आप उस पर कोई जो है एक्शन नहीं लें। और फिर एक बात जो है, अच्छी बात यह है कि पहले जब आप एयरपोर्ट पर जाते तो आपको अपनी बेल्ट देनी पड़ती थी, पानी नहीं जा सकते थे, एक ख़ास मकदार थी परफ्यूम वगैरह की, ये अगर आप कैप वगैरह पहनते थे वो भी जो है आपको उतारनी पड़ती। अब यूरोपियन यूनियन ने जो है नए लॉज बनाए हैं, और उसमें एक लॉ ये भी है कि आप बजाय एक हैंड बैग जो है कैबिन में ले जाने के साथ साथ एक और हैंड बैग भी ले जा सकते हैं जो 7 किलो से ज़्यादा ना हो। तो वो लोग जो ज़्यादा सफ़र करते हैं तो उनके लिए अच्छी बात है कि ये ईयू के जो नए कानून हैं इससे उनको रियायत पड़ेगी। एक और मालूमती ख़बर ये है, मोबाइल पे जो है जो आजकल बहुत फैशन हुआ हुआ है, हर शख्स मोबाइल पे इस्तेमाल करता है, अब मोबाइल पे ने अपना नाम चेंज करके विप्स रख दिया है, क्योंकि मोबाइल पे को एक नॉर्वेजियन कंपनी ने ख़रीद लिया है तो उसका नाम चेंज किया, लेकिन उसमें कोई तब्दीली नहीं आई, वो उसी तरह काम करता है जैसे पहले वो करता था, लेकिन सिर्फ जो है ये नाम चेंज हुआ है। तो साथ में ई बॉक्स जो जिसमें आपको कमून की तरफ से या हुकूमत की तरफ से या किसी प्राइवेट कंपनी की तरफ से अगर ईमेल आती है तो वो आपको ईमेल जो है ई बॉक्स में चली जाती है, اس کے بارے میں بھی لوگ اب کافی سوال اٹھاتے ہیں کہ کیا ہم اس کو استعمال کر سکتے ہیں, کیونکہ آپ کو پتہ ہے کہ ڈنمارک میں ایک بہت بڑا آئی ٹی حادثہ ہوا ہے جس میں کسی شخص نے ہمارے جو سی پی آر نمبر ہوتا ہے, کیونکہ ڈنمارک میں ہر شخص کو ایک نمبر پرسنل نمبر جو ہے الاٹ کیا جاتا ہے, وہ تقریباً 9 ملین کے قریب جو سی پی آر نمبر ہیں وہ ہیک ہو گئے ہیں, اور وہ ایک چھوٹی سی کمپنی جو اس کو کنٹرول کرتی تھی اس کے اس وہاں سے یہ ہیک ہو گئے ہیں. تو اب بہت لوگ پریشان ہیں, لیکن اس کا بینک سے کوئی تعلق نہیں ہوگا, کوئی آپ کا بینک میں کے پیسے جو ہیں اس میں سیف ہیں, لیکن اگر آپ یہ چاہتے ہیں تو آپ اپنے اس پہ جائیں بور سروس پہ, اور وہاں پہ جا کے آپ اس کو بلاک کر سکتے ہیں کہ آپ کی انفارمیشن جو ہے سی پی آر کی انفارمیشن کوئی اور استعمال نہ کر سکے. لیکن میں سمجھتا ہوں کہ وہ سی پی آر کی انفارمیشن جو ہے وہ کوئی دوسرا بینک وغیرہ میں استعمال نہیں کر سکتا. ہاں اگر کسی چھوٹی دکان پہ جائے وہاں پہ وہ یہ چیزیں استعمال سکتے ہیں, لیکن جب تک ہمارے پاس مت آئی ڈی ہے تو بینک میں جو ہے کوئی ایسا فراڈ نہیں ہو سکتا. اور ڈنمارک کی سب سے بڑی ٹیلیفون کمپنی یو سی ہے, اس کے بارے میں بھی کافی لوگ جو ہے شکایتیں کر رہے ہیں. مجھے خود شکایت ہے جب کوئی پرابلم ہوتا ہے آپ کو فون کرتے ہیں تو بجائے اس کے کہ آپ ڈائریکٹلی کسی شخص سے کانٹیکٹ ہو, وہ آرٹیفیشیل انٹیلیجنس آپ کو جواب دے گی, پھر اس نمبر پہ فون کرو اس نمبر پہ فون کرو. تو ابھی یو سی جو ہے انہوں نے یہ کہا ہے کہ واقعی ہماری سروس کافی جو ہے اچھی نہیں ہے, تو ہم اپنی سروس کو بہتر کرنے کی کوشش کریں گے. چلیے تو اچھی بات ہے, کیونکہ یو سی جو ہے وہ ڈنمارک کی سب سے بڑی ٹیلی فون کمپنی ہے, اور ان کو اپنی سروس جو ہے اچھی کرنی چاہیے. صحت کے حوالے سے ابھی ڈنمارک کے جو ریجنز ہیں انہوں نے رسپانسبلٹی لی ہے کہ 18 سے 24 سال کے جو نوجوان لوگ ہیں اگر ان میں انگزائٹی ہوتی ہے, ڈپریشن ہوتی ہے, اور وہ ان کو کچھ پتہ نہیں ہوتا کہ ان کے حقوق کیا ہیں, تو اس کے بارے میں اب جو ہے ایک ہاٹ لائن ہے, آپ اس پہ ٹیلی فون کر کے مدد لے سکتے ہیں, گائیڈنس لے سکتے ہیں. اس کے ساتھ ساتھ حکومت نے جو ہے آنے والے 10 سال میں ایک سائیکیاٹرک کیئر کے لیے کافی پیسے جو ہیں وہ رکھے ہیں اپنے بجٹ میں. تو یہ اچھی بات ہے کہ جو نوجوان طبقہ ہے اگر اس میں ڈپریشن ہو, انگزائٹی ہو, تو اس کا بھی جو ہے علاج شروع میں ہو جائے. ہارٹ کے جو یہاں پہ ایک آرگنائزیشن ہے یات فرینی, انہوں نے بھی کہا ہے کہ سگریٹ جو ہیں وہ دل کی بیماری کو بہت بڑھا دیتے ہیں. اس لیے انہوں نے تجویز پیش کی ہے کہ سگریٹ کا ایک پیکٹ جو ہے, یہ رضا آپ کے لیے بھی ہے اور وہ جو لوگ اسموکنگ کرتے ہیں, انہوں نے ایک تجویز پیش کی ہے کہ یہ پیکٹ جو ہے یہ 120 کرونے کا ہونا چاہیے, اور اگر آپ ایک دن میں ایک پیکٹ پیتے ہیں تو 120 کرونے کو آپ جو ہے میں 30 ضرب دیں تو پتہ ہے 1000 کرونے آپ بچا سکتے ہیں رضا بھائی. اور میں تو کیونکہ اسموکنگ نہیں کرتا تو میں سمجھتا ہوں کہ 120 نہیں 200 بھی ہو جائے تو اچھی بات ہے, تاکہ محکمہ صحت میں بڑا پیسہ خرچ کرتے ہیں اس چیز کے لیے, کینسر وغیرہ کے لیے. اب ہم آپ کو پتہ ہے ڈینش جو ہے نا وہ جب جاتے ہیں سپر مارکیٹ میں تو وہ ہمیشہ دیکھتے ہیں اس کے اوپر لکھا ہوتا ہے میڈ ان ڈنمارک, تو ڈینش اسٹرابریز تو آپ کو پتہ ہے کتنی زبردست کوالٹی ہوتی ہے. لیکن مزے کی بات یہ ہے کہ اس کو اسٹرابری کے جو پلانٹیشن وغیرہ ہیں اس میں اسٹرابری پک کرنے کے لیے ینگ ڈینش لڑکے جو ہیں وہ لڑکیاں نہیں ملتے, تو پھر ان کو پولینڈ یا دوسری جگہوں سے, تو اس وجہ سے اس کی قیمتیں بڑھ جاتی ہیں. آخری ایک نئی اسٹڈی کی ہم بات کر لیتے ہیں, وہ بھی دل سے اس کا دل کی مرض سے اس کا تعلق ہے. اس کی انہوں نے ایک اسٹڈی نے جو وارننگ دی ہے کہ سب سے بڑا فیکٹر جو ہے آپ کی جو دل کی بیماری کا وہ ہے کہ بلڈ کلاٹس بن جاتے ہیں نا, उस ब्लड क्लाट्स की वजह से ब्लड आपका सर्कुलेट नहीं सही करता, और वो इसलिए बनता है कि आप एक्सरसाइज नहीं करते और आपकी जो खुराक है वो उसमें चिकनाहट वो होती है जो कि ब्लड क्लाट बनाने में जो है वो उसका सबब बनती है। तो ये चंद खबरें थी जो हम आप तक पहुंचाना चाहते थे। उसके बाद अब हम जनाब नसर मलिक साहब की तरफ चलेंगे जो टेलीफोन पर हमारा इंतज़ार कर रहे हैं। मलिक साहब, सालगिरह मुबारक हो आपको।
3: जी बहुत बड़ी मेहरबानी नवाजिश आपकी, कल आपने जिस तरह से मेरी खुशी को दुबाला किया उसके लिए मशहूर हूँ जी। और बड़ी अच्छी खबर दी, एक खबर थोड़ी सी लगी है कि आप शायद सिगरेटों की कीमत बढ़ाने लगे हैं।
2: नहीं, मैं नहीं बढ़ा रहा, वो महकमा सेहत ने कहा है।
3: हम पेंशनर लोग जो हैं वो अपना गम सिगरेट के धुएं ही से करते हैं।
2: जी जी बिल्कुल,
3: गलत करते हैं
2: बिल्कुल।
3: तो बहरहाल देखिए बड़ी अच्छी बात है
2: जी,
3: शुक्रिया आपका।
2: कोई बात नहीं, कि हम तो ये जो मालूमाती खबरें देते हैं ठीक है, लोगों का हक है वो उसको माने न माने, लेकिन हम चाहते हैं कि लोगों को वो चीज़ें पहुंचाई जाएं वो शायद जो वो अखबार में या मीडिया में उन पर नज़र न जाए। अच्छा, डेनमार्क की सियासी खबरों की तरफ अगर हम चलें तो सबसे पहले खबर जो है वो ये है कि डेनमार्क में अब काफ़ी पार्टनर जो शादीशुदा लोग हैं या जो पार्टनर जो हैं एक दूसरे के जो इकट्ठे रहते हैं शादी के बगैर, उनमें वायलेंस बहुत बढ़ गया है। ख़ास तौर पे मर्द जो हैं वो औरतों पे बड़ा जुल्म करते हैं, मारते हैं उनमें। तो उसके लिए हुकूमत जो है वो प्लान बना रही है कि ये जो वायलेंस है इसको ना सिर्फ क्रिटिसाइज़ किया जाए बल्कि इसकी रोकथाम की जाए, और उसके लिए पैसे नहीं थे तो अब वो जो है हुकूमत ने 175 मिलियन करोना आने वाले 4 साल में जो है इसको लॉन्ग टर्म नेशनल स्ट्रेटजी बनाई है। तो ये तो एक अच्छी बात है कि शादीशुदा लोग या जो अपनी पार्टनर के साथ रहते हैं वो इस चीज़ का ख्याल करें कि पार्टनर के ऊपर तशद्दुद ना करें।
3: ये आपने बिल्कुल बजा कहा, हुकूमत का ये मनसूबा जो है इसको बड़ा सराहा जा रहा है, और खासतौर पर ख्वातीन की तंजीमों ने इस पर बड़ी तसल्ली का इजहार करते हुए कहा है कि ये जल्द से जल्द सामने आना चाहिए। और हुकूमत ने जिस तरह की ये रकम मुख्तस की है, अब इसका इस्तेमाल कैसे होगा ये तो देखा जाएगा, और इसके फायदे क्या होंगे ये आने वाला वक्त बताएगा। क्योंकि महज पैसे जो है वो लोगों के रवैये और लोगों के ख्याल को तब्दील नहीं कर सकते। इस सर्वे के बुनियाद पर जो रकम इस मुख्तस की गई है वो सर्वे बड़ा अजीबो गरीब है
2: जी।
3: आप जानते हैं कि इस तरह के जो सर्वे होते हैं उनमें ज्यादातर घर मुर्गियों को मुर्गी एग्जाम करा दिया जाता है कि इनकी वजह से हो रही है। लेकिन यहाँ ये देखा गया है कि घरों में तशद्दुद का शिकार होने वाली खवातीन जो है वो अक्सरियत में डैनिश है, और कुछ ऐसी खवातीन भी शामिल हैं जो गैर ममालिक से तल्लक रखती हैं लेकिन डैनिशों से शादीशुदा है। इस बात खुदा का शुक्र है कि इस बात की कोई निशानदेही नहीं की गई या उनको मौका नहीं मिला, और कोई ऐसा वाकया नहीं है जिसको वो बुनियाद बनाकर हम गैर मुल्कियों पर तनकीद कर सके हमारे घरानों में ये तशद्दुद होता है
2: जी।
3: लेकिन इसका मतलब ये भी नहीं कि हमारे घरानों में बिल्कुल तशद्दुद नहीं होता, होता है
2: जी।
3: और अब तशद्दुद करने वाले मर्दों को जहन में रखनी चाहिए कि वो अब इससे बिल्कुल बच नहीं सकेंगे।
2: अच्छा, ये बड़ी अच्छी बात है कि आपने इस बात की तरफ इशारा किया है कि मिनोरिटी कम्युनिटीज के घरों में भी जो है ये तशद्दुद है। इसके बारे में एक बड़ी इम्पॉर्टेंट खबर ये है कि एक मोरक्कन लड़की है शायद आयशा, उसने किताब लिखी है जिसमें उसने वो 28 साल उम्र है उनकी, उस किताब में उन्होंने बताया कि उसके साथ क्या जुल्म हुआ, कैसे उसको मारते उसका खावंद ने और फैमिली वगैरह ने। और उस किताब को जैसे आप जानते हैं बड़ी डेनिश मुआशरे में पिज़राई हुई है और वो उसको बड़ा सराहा गया। उसको अब पता ये चला कि उसी लड़की ने अब अखबार को एक इंटरव्यू दिया, उसने कहा है कि मैं जब क्राइसिस सेंटर में गई जो जहाँ पे वो लड़की हैं या औरतें रहती हैं जिनके ऊपर फैमिली में जुल्म होते हैं, उसने ये कहा कि मुझे वहाँ पे एक किस्म का बार बार रखने रखा जा रहा था, मैं چاہتی تھی کہ کسی نہ کسی کے میرا یہ مسئلہ حل ہو، لیکن کرائسس سینٹر نے بجائے اس کے کہ وہ میری مدد کریں، وہ پیسہ کمانے کے لیے انہوں نے میری کہانی کو اتنا بڑھایا. تو یہ ایک چیز عجیب سی ہے کہ ایک کرائسس سینٹر جس کا مقصد ہی ہوتا ہے کہ ایک تشدد زدہ خاتون کی مدد کی جائے کسی اور اس کی فیملی کے ساتھ کسی نہ کسی طریقے سے مسئلہ کیا جائے، لیکن اب وہ لڑکی خود جس نے کتاب لکھی تھی وہ کہہ رہی ہے کہ یہ تو کرائسس سینٹر جو ہیں یہ تو ہمارے پہ پیسہ بناتے ہیں، ہماری بدقسمتی پہ.
3: خدا کا شکر ہے اس کو کچھ ہوش آ گئی اور یہ بات بالکل سچ ثابت ہوتی جا رہی ہے.
2: جی
3: اور آپ نے دیکھا ہے کہ اس وقت کچھ پاکستانی خواتین بھی ان شیلٹر ہاؤسز میں موجود ہیں، میں کچھ تو طلاق یافتہ ہیں اور کچھ جو ہیں وہ ویسے ہی اپنے گھریلو حالات سے تنگ آ کر اپنے بچوں کے سمیت وہاں پر موجود ہیں. خاص طور پر ڈینی ہاؤس میں اگر آپ دیکھیں
2: تو
3: وہاں 10-12 خواتین جو ہیں وہ اس طرح کے حالات سے گزر رہی ہیں. اب دیکھنا یہ ہے کہ یہ آپ نے یہ کہا کہ اس نوجوان خاتون کی لکھی ہوئی کتاب ڈینچوں میں بہت مقبول ہو رہی ہے، بدقسمتی یہ ہے حاجی صاحب کہ اگر آپ اپنی کسی تحریر میں اور یا کسی کتاب میں اپنے ہی مطابق اپنے ہی لوگوں کو نیچا دکھائیں تو وہ بہت مقبول ہو جاتی ہے، لیکن جب آپ حقائق سے پردہ اٹھا کر اسی کتاب کو دوبارہ لکھیں تو پھر آپ کو کوئی پوچھتا نہیں.
2: ہاں بلکہ اس میں پھر آپ پہ تنقید شروع ہو جاتی ہے،
3: پھر آپ پر تنقید شروع ہو جاتی ہے کہ آپ نے ایسا کیوں کہا. بدقسمتی یہی ہے کہ ہمارے کچھ لوگ جن کو اللہ نے کچھ ذہن دیا ہے اور قلم دیا ہے وہ اس بات کو مد نظر نہیں رکھتے اور وہ محض سستی شہرت کے لیے اس طرح کی کہانیاں جو ہیں وہ پیش کر دیتے ہیں. اس سے انکار نہیں کیا جا سکتا کہ اس طرح کے واقعات رونما ہوتے ہیں، لیکن ان کو بنا ان کو پھیلا کر اس طرح کتابی صورت میں پیش کر دینا. آپ نے دیکھا تھا وہ یا جو نوجوان شاعر تھا
2: یا حسن، بالکل
3: جی، اس نے کیا کچھ بکواس نہیں کیا اپنی شاعری میں
2: شروع میں، جی جی،
3: اور اس کو کس طرح سے ڈینش میڈیا نے اور ڈینش قومی ٹیلی ویژن ادارے نے ڈی آر نے کس طرح آگے بڑھایا. لیکن جب اس نے کچھ چند ایک اچھی باتیں بعد میں کی تو اس کو کسی پوچھا تک نہیں تھا.
2: Exactly. بلکہ اس کے اوپر بڑی تنقید شروع کر دی تھی انہوں نے.
3: ہاں تو یہی بات جو ہے وہ یہ ہے، لیکن جہاں تک ہماری خواتین یہ سمجھتی ہیں کہ ان کو شیلٹر ہاؤس میں یا دانا ہاؤس میں یا کسی اور جگہ وہی سہولتیں ملیں گی، اسی طرح ان کا استقبال کیا جائے گا جس کا وہ حقدار ہیں، یہ بات ذرا ان کو سوچ کر ایسا قدم اٹھانا چاہیے کہ وہ گھر سے جا رہی ہے. پہلی بات تو یہ ہے کہ گھر میں ایسے حالات پیدا ہی نہیں ہونے چاہیے کہ ایک خاتون جو ہے اس کو اپنے بچوں سمیت وہاں سے بوریا بستر اٹھا کر اس طرح کے پناہ گھر میں جانا پڑے.
2: جی جی جی. اچھا آپ جانتے ہیں انفارمیشن اخبار جو ہے وہ کبھی ایسی کوئی بات نہیں لکھتا جس کے اس کے پاس ثبوت نہ ہو. انہوں نے کسی نہ کسی طریقے سے اس لڑکی کا انٹرویو کیا اور وہ لڑکی اب یہ کہتی ہے کہ مجھے مس یوز کیا گیا ہے کوینا سینٹر میں، اور مجھے انہوں نے ایسے بتایا ہے جیسے میں بالکل ہی لاچار ہوں بالکل، اور میری کوئی سمجھ نہیں ہے، اور میری جو ہے آزادی کو اس اپنے پیسے بنانے کے لیے انہوں نے استعمال کیا ہے. اور پھر اخبار یہ لکھتا ہے کہ ہمیں صرف اس عورت کے ساتھ جو سوشل سینٹر نے کیا ہے، صرف اس کے علاوہ اور بہت سی لڑکیوں نے ہمارے اخبار کو ٹیلی فون کر کے بتایا کہ ان کے ساتھ بھی اس قسم کے سینٹر میں یہی بات ہوئی ہے کہ ان کو زبردستی رکھا گیا ہے تاکہ وہاں پہ سٹاف کی نوکری قائم ہو اور وہ پیسے بنا سکے. یہ تو بڑے دکھ والی بات ہے.
3: یہ بڑے دکھ والی بات ہے اور یہ ایک حقیقت ہے. میں خود ایک دو پاکستانی خواتین کے کیسز جانتا ہوں.
2: اچھا.
3: ان میں ایک پاکستانی خاتون جو ہے وہ پاکستان میں بہت اعلیٰ عہدے پر فائز تھی اور اسے آئے ہوئے زیادہ دن بھی نہیں گزرے، لیکن بدقسمتی سے تو میری بیوی میں اتفاق نہیں ہو سکا اور وہ وہاں چلی گئی. جی صورت حال ان کی اب یہ ہے کہ وہ وہاں سے نکلنا بھی چاہتی ہیں، لیکن وہ جائیں تو کہاں جائیں کیونکہ ان کو آئے ہوئے کچھ زیادہ دیر نہیں ہوئی یہاں پر. اور سینٹر والے جو ہیں اپنا گھر جو ہے وہ حتی المقدور یہ کوشش کرتے ہیں اس کو نئی سے نئی راہ دکھا کے یہ تک کہا جاتا ہے کہ آپ یہاں رہ سکتی ہیں. اب اس یہاں رہ سکتی ہیں کو پورا کرنے کے لیے وہ لوگ جو ہے سینٹر کے انتظامیہ جو ہے وہ طرح طرح کی چیزیں جو ہیں وہ تلاش کرتی ہیں کہ یوں کر لو یوں کر لو یوں کر لو. حالانکہ آپ جانتے ہیں मुझसे ज्यादा जानते हैं कि अगर आपका कोई मियां या बीवी यहाँ पर रहता है और आप यहाँ पर उनसे वैल्यूएशन फ्लोरिंग के तहत आते हैं, तो 7 साल तक आप वहाँ, अगर आप में तलाक हो जाती है या कुछ हो जाता है, तो उसमें से एक को वापस जाना पड़ेगा जो आया है।
2: एग्जैक्टली
3: जब ये कानून मौजूद है तो फिर मुझे समझ नहीं आती कि ये इतना घर जो है, ये इस तरह की ख्वातीन को, मैं इन ख्वातीन के साथ पूरी हमदर्दी रखता हूँ, लेकिन उनके साथ इस तरह का सलूक करना और उनको बहाने साजी से और गलत बयानी से ये उम्मीद दिलाना कि आप यहाँ पर रहेंगे, जब कानून ही नहीं है। कानून तो कहता है कि अगर तलाक हो जाती है तो आपको फौरन वापस जाना चाहिए, तो वो जबरदस्ती उनको अपने पास रखे रहती है। और आपकी बात बिल्कुल बजा है और इंफॉर्मेशन का ये लिखना बिल्कुल दुरुस्त है कि बाद जगहों पर स्टाफ जो है वो अपनी नौकरियां पक्की रखने के लिए ऐसे लोगों को घेरे रखता है।
2: आपको याद होगा यिल्डिज अक्तुगान जो टर्किश बैकग्राउंड की हैं, आजकल वो कोपेनहेगन कमून में हैं, पहले वो जो पार्लियामेंट में थी, जब वो पार्लियामेंट से वो कामयाब नहीं हुई तो उन्होंने, उनको काम मिला इसमें क्वीना सेंटर में जो है एज ए कंसल्टेंट, तो उन्होंने 2 महीने के बाद वो काम छोड़ दिया क्योंकि कहने लगी मैं, मेरी आंखों के सामने जो ये सेंटर कर रहा था मैं इस चीज़ से बिल्कुल एग्री नहीं करती, ये औरतों पे जुल्म जो है वो ज़्यादा बढ़ जाता है इनकी हरकतों की वजह से, और वो छोड़ के चली गई। हाँ जी जी,
3: अच्छा पुराना मसला है और जी पाकिस्तानी ब्राज़ील को उस तरफ तवज्जो देनी चाहिए अपने घरेलू मामला पर, इस हद तक ना पहुँच जाए
2: एग्जैक्टली
3: ब्राज़ील हो और खातून जो है, खातून खाना जो है वो फैशन करने में हक बजानब हो जाए कि जी मैं तो यहाँ से नहीं रह सकता। हमें इन चीज़ों की तरफ खास ध्यान रखना चाहिए और अल्लाह माफ करे तमाम घराने जो हैं, पाकिस्तानी घरानों में ये बात बहुत कम है, लेकिन पिछले 5-6 साल में ये बात जो है ये बहुत बढ़ गई है। और अब ख्वातीन जो हैं उनमें भी ये शाऊर आ गया है कि वो रोजाना चांटा खाने के बजाय वो कहते हैं कि हम यहाँ से जा रहे हैं।
2: एग्जैक्टली अच्छा मैं यहाँ पे एक चीज़ पेश करना चाहता हूँ आपके सामने। एक ज़माने में इनवान द रोड होती थी मिनिस्ट्री में ना, तो उसमें हमने एक तजवीज़ पेश की, उस वक्त की विजयर इंटरनल मिनिस्टर थी ब्रिथ वाइस, ये इसी वायलेंस की वजह से, तो हमने उनको एक तजवीज़ पेश की कि जब कोई शख्स फैमिली यूनियन के थ्रू डेनमार्क आता है या असालम के थ्रू आता है तो उसको कम अज़ कम 1 महीने के कोर्सेज कराओ जिसमें यहाँ के मुख्तलिफ कवानीन के बारे में, यहाँ के कल्चर के बारे में, मुल्क के बारे में तफसीली बताया जाए कि अगर आप ये करेंगे तो उसके ये नतज हैं, अगर आप ये करेंगे तो उसके ये नतज हैं। और वो हालांकि वो तजवीज़ फ़ायदे के लिए थी ताकि वो जो आने वाला है उसको पता चले कि ये हमें, मुझे ये नहीं करना चाहिए क्योंकि इसके नतज बहुत बुरे होंगे, तो वो उस वक्त की हुकूमत ने कहा नहीं नहीं हमारा, ये हमारा काम नहीं है, ये लोगों का प्राइवेट काम है।
3: मुझे अच्छी तरह याद है आपकी तजवीज़ की और इन्होंने बड़े मतलब
2: जी
3: ये तजवीज़ इस पर बहस भी हुई
2: जी,
3: लेकिन बदकिस्मती से इस पर अमल नहीं हो सका। जरूरत आज भी वही है जो आज से 15-20 साल पहले थी,
2: यही मैं कहना चाहता हूँ जी बिल्कुल।
3: इस तरह की कोई सेंटर हो या कोई इस तरह का कोई एडवाइजरी काउंसिल हो जहाँ पर नए आने वालों को ये बताया जाए कि ये क्या है। आपको एक मिसाल दूं, नॉर्वे में जो डेनमार्क का प्रोसी मुल्क है और ब्राजर मुल्क है
2: जी,
3: वहाँ पर एक तंजीम है जिन्होंने 4-5 मुख्तलिफ जुबानों में कुछ पंपलेट शायद किए हैं जिसमें ये बताया गया है कि नए आने वाले जो हैं उनको इब्तदाई दिनों में क्या रवैया इख्तियार करना चाहिए कि नार्वे में उनके लिए मुश्किल में कोई मुश्किल पेश ना आए।
2: वेरी नाइस,
3: मेरे ख्याल में अगर आप मुझे इजाजत दें, पाकिस्तानी भाई जो यहाँ पर सुन रहे हैं हमारी बात वो मुझे तरफ नवाई से माफ करें, तो मैं ये अर्ज करना चाहूँगा कि जहाँ पाकिस्तानियों की इतनी तंजीमें बनी हुई रातों रात तंजीमें बन जाती हैं, मुख्तलिफ नाम आ जाते हैं, चेयरमैन बन जाते हैं, सेक्रेटरी बन जाते हैं, बड़ी अच्छी बात है जी, वो मुतहरक रहते हैं इस तरह अपने आप को खुश रखने में, लेकिन कभी उन्होंने सोचा है कि जहाँ पाकिस्तानियों के लिए कोई एक ऐसा पंपलेट, कोई एक ऐसा किताबचा शायद किया जाए जो नए आने वालों को उनकी अपनी जुबान में रहनुमाई मुहैया कर सके।
2: एग्जैक्टली एग्जैक्टली,
3: अगर ये सारी तंजीमें मिलकर ये जिम्मेदारी दें तो शायद हम भी कुछ हाथ बता सके एक ऐसा किताबचा तैयार किया जाए जो आने वालों को रहनुमाई मुहैया करेंगे। हालांकि ये काम तो जहाँ की वजारत मेहनत का क्या है या वजारत कल्चर का है, लेकिन जाती तौर पर भी कुछ किया जाना चाहिए, इन वजारतों और इन सरकारी इदारों पर नहीं रहना चाहिए।
2: लेकिन ये बात आपकी बड़ी दुरुस्त है, ये करना चाहिए, लेकिन फिर भी मैं ये समझता हूँ पर्सनली कि अगर जब एक शख्स को वीज़ा मिलता है पाकिस्तान से या मोरक्को से या किसी जगह और से यहाँ आने का, तो उसको कम से कम एम्बेसी जो है थोड़ी बहुत इंफॉर्मेशन तो पहुँचाना उसका काम तो है कि वो उनको डेनिश एम्बेसी उनको बताए कि भाई वहाँ पे ये हालात हैं और ऐसे तुम्हें करना चाहिए। चलिए,
3: आपने बहुत अच्छी बात की तरफ इशारा किया है, बल्कि तो यही है कि अब आप देखिए कि यहाँ कितने पाकिस्तानी डॉक्टर हैं जो कि पाकिस्तान से क्वालिफाइड डॉक्टर हैं। कई एक आपने प्राइवेट क्लिनिक थे, कई सरकारी अस्पतालों में काम करते थे या निजी अस्पतालों में काम करते थे, लेकिन उनके साथ पर ये भूत सवार था कि चलो डेनमार्क चलो, डेनमार्क चलो, और डेनमार्क की एम्बेसी जो है और डेनमार्क की जो फॉरन वर्कर्स के लिए वेबसाइट है उस पर मालूमात मुहैया नहीं की जाती कि इन आने वालों को यहाँ पर किस किस्म की दुश्वारियाँ मुश्किलात और मसाइल का सामना करना पड़ता है। अब आप देखते हैं कि ये क्वालिफाइड डॉक्टर जो हैं, पहले तो जुबान सीखनी पड़ती है इनको, जो बड़ी मुश्किल तरीन है, और जुबान ना सीखने की वजह से या जुबान ना आने की वजह से, जुबान तो वो सीखते हैं सीखते हैं, लेकिन ना आने की वजह से आज वो पिज्जा सप्लाई कर रहे हैं,
2: बिल्कुल,
3: आज वो मुख्तलिफ कंपनियों के साथ मिलकर ऐसा काम कर रहे हैं जिसका वो तस्वर भी पाकिस्तान में नहीं कर सकते, और उसे अपनी तोहिन समझते हैं पाकिस्तान में वो काम करना, लेकिन यहाँ पर वो मजबूर हो जाते हैं। इसलिए बेहतर ये है कि मुल्क से हिजरत करने के लिए से पहले आप ये जरूर देख लें कि डेनमार्क जहाँ आप आ रहे हैं वहाँ पहुँचते ही आपकी जरूरियात क्या है और क्या आप वो पूरी कर सकते हैं। मसलन एक डॉक्टर यहाँ पर आता है, वो कहीं किसी जगह को कमरा किराए पे लेना चाहता है, तो आप देखिए कि वो कितने कम से कम 3,000 करोड़ जो है क्या वो महीने के अदा कर सकता है। दूसरी तरफ ये भी बात है कि ये जो हमारे दोस्त आते हैं, हमारे हम वतन जहाँ आते हैं, इनको आते ही ये अपने फैमिली को भी साथ बुला लेते हैं,
2: बच्चे भी ले आते हैं,
3: कम से कम 2-3 बच्चे होते हैं, एडिया होती है, बीबी होती है, और फिर इनके पास न स्कूल के लिए कोई मुनासिब जगह इनको मिलती है, दूर दूर, बस एक आदमी यहाँ रहता है तो उसको पता नहीं कोई 15-20 किलो दूर बच्चों के स्कूल में जगह मिलती है या कहीं गार्डन में जगह मिलती है।
2: लेकिन नज़र साहब, ऐसा नहीं है कि डेनिश हुकूमत जब वीज़ा देती है तो उसको चाहिए कि भाई जब एक शख्स को तुम काम के लिए उसको वीज़ा दे रहे हो तो उसको बताओ कि भाई अपने बच्चों को ना लेके जाओ, बच्चों को बाद में बुला लेना।
3: मेरे ख्याल में बशीर साहब, हमारी जो तंजीमें हैं यहाँ पर, आप तो मुतर्रक रहे हैं इनमें और अभी भी हैं, आपका जो शौक है, ये तंजीमें जो हैं हमारी पाकिस्तानियों की, इनको एक मुश्तरक इजलास बुलाना चाहिए और उसमें इन चीज़ों पर बहस करते हैं, और उसमें दैनिक लोग जो हैं जिम्मेदार अफसरान जो हैं
2: उनको बुलाया जाए,
3: उनको बुलाया जाए और उनके सामने ये चीज़ें जो हैं ये रखी जाए कि ये आप क्या कर रहे हैं।
2: अभी चंद दिन पहले मेरी एक पाकिस्तानी लड़के से मुलाकात हुई तारिक के दफ्तर में, वो यहाँ पे यूनिवर्सिटी ऑफ औरूस में उसने मास्टर्स किया है उसमें जर्नलिज्म में, अब वो अगस्त 2027 तक उसके पास वीज़ा है, तो वो कहता है कि मैं कोई भी काम मुझे मिल जाए डिलीवरी का ये वो, तो मैंने उसे सवाल किया नसर भाई, मैंने कहा तुमने ये जो 2 साल लगा के इतना पैसा खर्च करके MA जर्नलिज्म की जो डिग्री की है वो पिज़्ज़ा बांटने के लिए की थी तुमने?
3: आपका सवाल बिल्कुल बजा है और ये बात उसको मद्देनजर रखनी चाहिए। मैं तो खुद आप जानते हैं इस शोबे में रहा हूँ 1972 से।
2: जी बिल्कुल बिल्कुल,
3: मैं जर्नलिस्ट यूनियन में रहा हूँ और DR में रहा हूँ, मैं जानता हूँ। आप इतना भी अच्छा कोई मजबूत लेके ले जाए, बहुत कम खुशकिस्मत गैर मुल्की हैं जिनको मुख्तलिफ मीडिया के मुख्तलिफ जराये में काम करने का मौका मिला हुआ है, लेकिन वो भी इस वजह से कि वो वही बंसरी बजाते हैं जो उनका मीडिया उनको कहता है।
2: तो मुझसे वो कहने लगा कि फिर मैं क्या करूं, तो मैंने उसको बड़ी ब्लंटली कहा, मैंने कहा देखो तुमने ये एजुकेशन हासिल कर ली है, ये पाकिस्तान में जाओ कराची जहाँ से तुम आए हो, शुरू करो छोटे सी नौकरी से, आहिस्ता आहिस्ता तुम जो है वो ऊपर की तरफ जाओगे, तुम्हें पीजे नहीं डिस्ट्रीब्यूट करने पड़ेंगे कम से कम। तो वो बाद में कहने लगा, बात तो समझ रहा है लेकिन मैं अब क्या करूं, अब यहाँ पे आ गया हूँ। तो वो इसी चीज़ में पकड़ा था, किसी ना किसी तरीके से यहाँ पे सेट हो जाए वो।
3: वो मुझे किसी ने बताया था,
2: बताना आपको उस शख्स के बारे में?
3: नहीं, मुझे किसी ने बताया कि उसको जी वो जो ऑनलाइन अखबार है आर्ट थिंक,
2: अच्छा
3: उसमें उसमें हमने जुजवत जुजवत के काम जो है वो मुहैया करवा दिया है।
2: अच्छा,
3: मैंने कहा तो मुझे ये बताओ कि ये किस हद तक इसकी डेनिश जुबान जो है उस पर कमांड कितनी है?
2: उसको डेनिश नहीं, उसको डेनिश नहीं आती बिल्कुल, मैंने उसे पूछा था।
3: मुझे मालूम था ना, इसीलिए मैंने उनसे जब इसको डेनिश ही नहीं आती तो ये वो अल्सिंग वाले इसका तर्जमा क्यों करवाएंगे। तो इस तरह की जो छोटी छोटी चीजें हैं इनको मद्देनजर रखना चाहिए। और ये बड़ी अच्छी बात है कि उसने यहाँ से मास्टर किया है जर्नलिज्म में, अब वो चला जाए पाकिस्तान चला जाए या किसी अंग्रेजी बोलने वाले मुल्क में चला।
2: एग्जैक्टली और उसको इस्तेमाल करें अपनी अपनी एजुकेशन।
3: आपने देखा यहाँ पर बेशुमार इंडियन जो हैं वो जब ये देखते हैं कि हाथ पांव गलाने के मारने के बावजूद उनको कुछ नहीं मिल रहा, तो वो यहाँ से किसी अंग्रेजी बोलने वाले मुल्क में चले जाते हैं।
2: वेरी ट्रू, हाँ जी बिल्कुल दुरुस्त।
3: और बहुत से लोग जो हैं वो जा रहे हैं और बाकी जो है वो सोचते हैं कि हम क्या करें।
2: बल्कि कई लोग जो यहाँ पैदा हुए हैं जो डेनिश भी बोलते हैं यहीं पे एजुकेटेड हैं, अब वो भी इतने तंग आए हुए हैं, कहते हैं हमारी जान छोटे हम यहाँ से निकले यहाँ पे। अच्छा, इस
3: आपका आपका कीमती वक्त जो है वो इन बातों में हम सर्फ कर रहे हैं। आपको एक मिसाल दिए देता हूँ
2: जी।
3: आज से कुछ तकरीबन 20 साल पहले एक ईरानी लड़का था,
2: अच्छा
3: उसने डेंटिस्ट कॉलेज से चोटी का नंबर हासिल
2: किया। हाँ मुझे याद है, उसने 13 नंबर मिले थे उसको, 13 में से 13 बिल्कुल याद है मुझे, बिल्कुल
3: नंबर मिले, ठीक है। उसको यहाँ पर प्रैक्टिस क्लास नहीं मिली थी और उसको उसने अपना प्राइवेट क्लिनिक बनाया, वहाँ कोई डैमेज जाता नहीं था। उसने क्या किया, वो यहाँ से लंदन चले गए।
2: बिल्कुल अच्छे से
3: लंदन जाकर उसने यहाँ के चंद एक अखबार में इश्तिहार किया कि हमारे यहाँ आए दांतों के इलाज के लिए, दांतों की मरम्मत वगैरह के लिए, और यहाँ आपको डांस बोलने वाला स्टाफ भी मिलेगा और ये सस्ता है। अब यकीन कीजिए कि कई डांस वहाँ गए खासतौर पर पेंशनर और इलाज करवा के जब वापस आए तो उन्होंने कहा कि इससे बेहतर सर्विस कहीं नहीं मिल सकती।
2: नसर भाई अब उसके 2 क्लिनिक है वहाँ पे, अब उसके
3: आप सुन लीजिए। अब वही ईरानी दोस्त जो है वो मेरा जानने वाला है
2: मुझे अच्छे।
3: अब वो लंदन से कोपनहेगन आता है, वो जनाब मर्सिडीज गाड़ी अपनी रेंट कार बुक करता है, घूमता है अपने वीकेंड में और उन लोगों को देखता है जो उसके पास अपने दांतों का इलाज करवाने से इनकारी थे।
2: बिल्कुल
3: इस तरह डेनमार्क जो है उसको खुद भी नुकसान पहुंचता है कि वो एक भारी सरमाया सरफ करके नौजवानों को तालीम देते हैं।
2: वेरी ट्रू।
3: और जब तालीम देते हैं और उनके काम काज का वक्त आता है तो उनको रोजगार नहीं मिलता, फिर वो मायूस होकर यहाँ से निकले मकानी कर जाते
2: हैं। जी हाँ। अच्छा, एक और खबर है जो इसी यूनिवर्सिटीज के ताल्लुक से कि एक नौजवान अखबार ने तो उसको लिखा हुआ मुस्लिम रिसर्चर और पता नहीं वो कौन से मुल्क से है, वो यहाँ पे पढ़ने के लिए आया तो यूनिवर्सिटी में वो रिसर्च कर रहा है, अच्छी टॉप की रिसर्च है। वहाँ पे जो उसके साथ काम करते हैं उन्होंने उसको गालियाँ वाली दी और मारा, तो अभी वो पुलिस ने जो है वो उसको बचाने के लिए जो है ना वो अभी उस इंस्टीट्यूट के डायरेक्टर ने भी उसको कहा कि ये जो है ना बड़ा गलत काम हुआ है। लेकिन ये अब अगर गैर मुल्की खबर मुस्लिम हो ना हो, अगर वायलेंट उनके खिलाफ इस्तेमाल हुआ तो इस ये रुकने वाला नहीं, ये बढ़ता जाएगा। ये
3: बिल्कुल आपने बजा कहा। और वायलेंस फिजिकल वायलेंस जो है उसकी मिसालें तो बहुत कम सामने आ रही हैं, लेकिन वो मुमकिन है ऐसे चीज़ें रुनमा होती हैं। वायलेंस उनके खिलाफ किया जाता है, हुकूमतों में खातों में यूनिवर्सिटियों हिडन वायलेंस है।
2: जी जी जी बिल्कुल।
3: तो आप ध्यान रह जाएंगे कि यहाँ पर इस मुल्क में क्या हो रहा है।
2: वेरी ट्रू। अब उसकी कई वजूहत है। खैर, एक और एक अच्छी खबर मैं आपको बता दूं कि वो जो 2500 लोगों के इन्होंने नेशनैलिटी रोकी हुई थी ना, اب وہ بہانہ حکومت نے بنایا کہ وہ ہماری وجہ سے نہیں ہوئی تھی، وہ ایک رجسٹریشن کی غلطی تھی، اب وہ ہم نے درست کر لی ہے، اب ان کو نیشنلٹی مل جائے گی۔ اب حکومت یہ نہیں بتا رہی کہ اس کو ڈینش پیپل پارٹی کے کہنے کی وجہ سے ان کو روکا ہوا تھا اور ان کی جو ہے تفشیش ہو رہی تھی۔ اے جی، یہ جو پولیس کا جو رجسٹریشن جو فائل ہوتی ہے اس میں کچھ غلطی تھی۔ خیر اینی وے، اب وہ حکومت نے ڈیسائیڈ کیا کہ اب ان کو نیشنلٹی دے دی جائے، اور میرا خیال یہ ہے اور دوسرے لوگ بھی کہتے ہیں کہ ریڈیکل اور ماڈریٹ نے جو ہے بڑا پریس کیا ہے سوشل ڈیموکریٹک پارٹی کو کہ بھائی یہ جو ہم حرکتیں کر رہے ہیں یہ ٹھیک نہیں ہے، ان لوگوں کو ملنا چاہیے۔
3: بالکل درست ہے۔ اور باقی صاحب آپ یہ دیکھیے کہ پارلیمنٹ میں
2: جی
3: جو شریعت کا بورڈ ہے،
2: ہاں جی بالکل،
3: اوزویل جو ہے
2: جی،
3: اس میں جتنے ممبر بیٹھے ہوئے ہیں ان میں کتنے وہ لوگ ہیں جنہوں نے غیر ملکیوں مخالف اور خاص طور پر مسلمانوں کے مخالف خلاف ایسے ایسے بیانات دیے ہوئے ہیں کہ شرم آتی ہے۔
2: ایگزیکٹلی۔
3: اور جب وہاں پر اس طرح کی بھیڑ ہو تو کیا آپ سمجھتے ہیں کہ وہ اب تو براہ راست سوال کیا جا رہا ہے، آپ نے شاید پچھلے دنوں ٹیلی ویژن پر ہونے والے بحث مباحثے سنے ہوں
2: جی،
3: کہ وہ جو ہائی اسکول جو ہوتے ہیں ان میں باقاعدہ بحث ہوئی ہے
2: جی،
3: اب تو سوال اٹھایا جا رہا ہے کہ مسلمان ہی کیوں،
2: بالکل،
3: یعنی کیوں مسلمان ہیں آپ لوگ؟ تو جہاں یہ صورتحال ہو وہاں آپ دیکھ لیں کہ ہماری طرف سے کیا رد عمل کیا جا رہا ہے۔ ہمارے کچھ نوجوان جو اس موضوع پر بولتے ہیں اور خوب بولتے ہیں لیکن ان کی آواز پورے معاشرے میں نہیں پہنچتی
2: جی، اور خاص طور پہ سیاسی حلقوں میں تو آواز ان کی بہت کم ہے۔
3: سیاسی حلقوں میں بدقسمتی سے ان کو دو رخ کے درمیان رہنا پڑتا ہے، ان کی پارٹی کی پالیسی جو ہے وہ سخت خراب ہے فرض کیجیے، تو وہ وہاں پر کیا بات کریں گے بیچارے۔
2: آپ کو ایک اور بھی قصہ یاد ہوگا کہ ایک لڑکی ہے جو 28 سال کی اس کی عمر ہے، وہ جو ہے پروسیکیوٹر ہے لیگل سسٹم میں، وہ جب آئی اپنے کیس کے اس نے ہیڈ اسکارف پہنا ہوا تھا، اب وزیر جسٹس منسٹر اب یہ کہہ رہے ہیں کہ کوئی مسلمان ہو یا کوئی بھی کسی اور مذہب سے تعلق ہو وہ کوئی ایسا مذہبی سمبل نہیں استعمال کر سکتے جس سے پبلک کا کانفیڈینس جو ہے وہ کم ہو جائے۔ بھائی تمہیں کیسے پتا ہے کہ پبلک کا کانفیڈینس کم ہو جائے گا اس سے؟
3: بالکل آپ نے بجا کہا، اور اگر مذہبی علامات استعمال نہیں کی جا سکتی یا کوئی چیز ایسی نہیں کی جا سکتی تو آپ دیکھتے ہیں کہ ڈینش ٹیلی ویژن پر کئی لوگ جو ہیں انکلوڈنگ پالیٹیشنز اور کئی اینکرز وغیرہ جو ہیں وہ جب آتے ہیں ٹیلی ویژن پر تو گلے میں سلیپ ڈالی ہوتی ہے۔
2: ایگزیکٹلی، ہاں جی بالکل، چین پہنی ہوتی ہے سونے کی انہوں نے۔ ہاں جی،
3: مجھے اچھی طرح یاد ہے کہ آج سے کل تقریباً 20 سال پہلے
2: جی
3: جب یہ قانون بنایا گیا تھا، یاد ہے آپ کو؟
2: جی جی جی بالکل یاد ہے۔
3: اور اس پر بڑی لیدے ہوئی تھی، تو اس پر ہماری ایک عزیزہ مونا شیخ نے زبردست مضمون لکھا تھا
2: چون
3: میں کہ کہاں کہاں سے یہ آپ سائن جو ہیں یہ مٹائیں گے۔ آپ دیکھیے ڈینش، کبھی آپ نے غور سے دیکھا ہوگا کہ ڈینش آرمی کی جو یونیفارم ہے بڑے بڑے افسروں کی
2: جی جی، اس پہ
3: ان پر ڈیوڈ سٹار بنا ہوتا ہے۔
2: مائی گڈنس،
3: وہ ڈیوڈ سٹار جو ہے وہ کس بات کی نمائندگی کرتا ہے؟
2: نصر بھائی، ہمارا جو ڈینش جھنڈا ہے اس کے اوپر سلیب ہے، ہمارا جو پاسپورٹ ہے اس کے پیج نمبر 2 پہ جیسس کی فوٹو لگی ہوئی ہے۔ اب یہ
3: آپ کو یاد ہے کہ جب پاسپورٹ میں یہ تصویر لگائی گئی تھی،
2: ہاں بالکل،
3: تو ڈینش پیپلز پارٹی اور اس کے ہم نواز جو لوگ تھے انہوں نے کہا کہ اب ہم دیکھتے ہیں کہ مسلمان اس پاسپورٹ کو کس طرح اپنے
2: ایگزیکٹلی، ہاں
3: یہ بیان تھا ان کا۔ تو یہ ساری چیزیں جو ہیں یہ نہ صرف ہمیں نیچا دکھانے کے لیے کی جاتی ہیں خاص طور پر ہم مسلمانوں کو، بلکہ ہماری تذلیل کے لیے اور ہمیں اکسانے کے لیے کی جاتی ہیں۔
2: بالکل درست کہا آپ نے، یہ جو ہے بہت پرابلمیٹک ہو گئی ہے یہ بات۔ اب آپ ہمارے ایک دوست ہیں قاسم اعجاز، جانتے ہیں آپ ان کو نا، انہوں نے پولیٹیکل میں ایک ڈیبیٹ کا خط لکھا ہے، اس میں انہوں نے یہ بات کی ہے، یہ بات ہو رہی تھی سوئمنگ پول وغیرہ کی نا، تو انہوں نے کہا میری دو چھوٹی چھوٹی بیٹیاں ہیں اور میں نہیں چاہتا کہ وہ جب وہ جہاں پہ کپڑے چینج ہوتے ہیں وہاں پہ ننگے مرد بھاگ رہے ہیں اور وہ میری بیٹیاں ان کو دیکھنے پہ مجبور ہو جائیں۔ تو انہوں نے یہ صاف انہوں نے کہا کہ خواتین جو ہیں ان کے لیے جو الگ سوئمنگ ہال جو دن رکھا گیا یہ اچھی بات ہے, کیونکہ یہ ڈینش کئی خواتین ہیں وہ نہیں چاہتی کہ وہ مردوں کے ساتھ سوئمنگ کرائیں.
3: بالکل آپ نے بلا کہا, اور یہ چیز جو ہے مجھے سمجھ نہیں آتی کہ ان کے پاس آج کل خاص طور پر ان دنوں میں دیکھیے کتنے مسائل ہیں ڈنمارک میں جو توجہ طلب ہے.
2: ہاں بالکل,
3: قومی سطح پر بھی اور مقامی سطحوں پر بھی.
2: True.
3: لیکن امیگرینٹ اور امیگرینٹ میں بھی خاص طور پر مسلمانوں کو انہوں نے زد پہ رکھا ہوا ہے. ہر روز ٹیلی ویژن پر کوئی نہ کوئی بحث مباحثہ, کوئی ڈیمیج کسی کو کوئی خیال آ جاتا ہے تو اس کو یہ اتنا گمبھیر بنا کر پیش کر دیتے ہیں کہ او یہ تو کیا ہو رہا ہے.
2: جی جی, رضا بھائی آپ سے کچھ کہنا چاہتے ہیں.
4: جی باشی صاحب, جب سے ہم اپنا پروگرام کر رہے ہیں تب سے ایک خبر جو ہے وہ پاکستان کے حوالے سے ہے کہ خیبر پختونخوا میں جو ہے انہوں نے ایمرجنسی جو ہے وہ نافذ کر دی.
2: اوہ چلیے ہم پھر بعد میں بات کر لیں گے. اچھا نصر بھائی, یہ جو ہم بات کر رہے تھے اسکولوں وغیرہ کی, اچھا مزے کی بات یہ ہے کہ جیسے ابھی آپ نے فرمایا کہ مسائل اتنے بڑے بڑے سوسائٹی کے مسائل ہیں اس پہ بات نہیں کرتے, جب بھی کوئی مسلمان یا غیر ملکیوں کی بات ہی اس کو بڑھا چڑھا کے میڈیا میں پیش کرتے. اب ایک نئی خبر آئی ہے جس پہ میں آپ کی رائے لوں گا کہ ڈنمارک کے 50% سے زیادہ اسکول جو ہیں اس میں بچے ایک دوسرے کو مارتے ہیں, فزیکل وائلنس کرتے ہیں ایک دوسرے کے خلاف, اور گورنمنٹ جو ہے وہ اس کو سمجھ نہیں آ رہی کہ وہ کیا کیا جائے, کیسے اس کو روکا جائے. اور بھائی تم اس کے بارے میں جو ہے کچھ تفتیش کرو اور اس کے بارے میں کچھ چیز کوئی عملی کوئی کام کرو نا. یہ ایک مسئلہ جو ہے یہ مستقبل میں کے لیے بڑا مسئلہ بڑا کھڑا ہو جائے گا. یہ
3: بالکل آپ نے بجا کہا, اور اس میں پانچ پانچ چھ چھ بچوں کی ٹولیاں بھی ہیں جو باقاعدہ منظم طور پر اس طرح کے تشدد کے واقعات میں ملوث پائی جاتی ہیں.
2: جو گینگ بنائے ہوئے انہوں نے,
3: جو انہوں نے چھوٹے چھوٹے بگی گینگ بنائے ہوئے ہیں.
2: Exactly.
3: اور جی, اور والدین کو کوئی وقت نہیں ہے یا وہ والدین توجہ نہیں دیتے جس کے وہ ذمہ دار ہیں کہ بچوں کو کوئی بتایا جائے کہ یہ چیز جو ہے یہ غلط ہے.
2: جی جی,
3: صرف اساتذہ پہ اس بات کو چھوڑ دینا جو ہے وہ کافی نہیں ہے. لیکن حکومت کی طرف سے اب اس معاملے پر جس طرح سے ایک سب سے بڑی بات تو یہ ہے کہ یہ ایک کمیشن بنا دیتے ہیں یا ایک کمیٹی بنا دیتے ہیں, اور اس کے جو نتائج ہوتے ہیں اس کی جو تحقیق ہوتی ہے اس کو نظر انداز کر دیتے ہیں.
2: ہاں, اس کی کوئی رپورٹ وغیرہ آتی ہے تو اس پہ عمل نہیں کرتے, پھر بھی
3: اس کو امپلیمنٹ نہیں کیا جاتا, اس کو نافذ نہیں کیا جاتا, اس پر عمل نہیں کیا جاتا. اور یہی بد قسمتی ہے. یہ کاش کی طرف کیسے بند توجہ دیں کہ اگر کوئی چیز سامنے آتی ہے, کوئی حکومت کا اپنا بنایا ہوا کوئی کمیشن یا کوئی کمیٹی جو ہے وہ کوئی تجاویز اور سفارشات پیش کرتی ہے تو ان پر عمل کیا جائے.
2: سوری, ڈینش پیپل پارٹی نے ایک آواز اٹھائی ہے کہ جی ہمارے ملک میں تو جو ہو رہا ہے ہمارے ہمسایہ ملک سویڈن میں, اس میں بھی جو ہے کچھ ایسی جگہ جس کو کہتے ہیں نو زون, جہاں پہ مسلمان جو ہیں وہ سویڈش لوگوں کو مارتے ہیں اور وہاں ان کو آنے نہیں دیتے. تو سویڈش پولیس نے ایک بیان دیا کہ یہ جو ڈینش پیپل پارٹی جو یہ بکواس کر رہی ہے یہ غلط ہے, ایسی کوئی سویڈن میں کوئی ایسی جگہ نہیں ہے جہاں پہ ایسے کوئی نو گو زون جو ہیں. تو یہ ڈینش پیپل پارٹی تو کوشش کرتی ہے کہ ہر جگہ پہ نفرت جو ہے وہ پھیلائی جائے.
3: یورپ بھر میں اگر آپ جڑے دیکھیں
2: جی
3: تو اس کی ماں جو ہے وہ ڈینش پیپل پارٹی ہے.
2: That's true.
3: اور ان کو یہ اس بات پر یہ بڑا فخر, آپ نے سنا ہوگا
2: جی جی,
3: وزیر اعظم نے جو بیان دیا تھا کہ ہم نے ڈنمارک سے یہ تاریخ سیکھی ہے کہ امیگرینٹس کو کس طرح کنٹرول کیا جائے. پھر آپ ہالینڈ کو دیکھ لیجیے جی. اچھا, اور خود سویڈن کی جو انتہائی دائیں بازو کی پارٹیاں ہیں وہ بھی ڈنمارک کو اس بات کا کریڈٹ دیتی ہیں کہ ڈینش پیپلز پارٹی نے ان کی آنکھیں کھول دی ہیں. اب جب آنکھیں کھول دی ہیں تو بھائی ہمیں تو آنکھیں نہ
2: دکھاؤ. بالکل,
3: ہم بھی اتنے ہی امن پسند ہیں,
2: اتنے
3: ہی وفادار ہیں جتنے آپ ہیں, بلکہ آپ سے زیادہ جو ہیں وہ ہیں.
2: جی ہاں بالکل, مینورٹیز تو وہ ایک سوسائٹی کا حصہ ہیں, بالکل ان کے بھی وہی حقوق ہیں اور وہی ذمہ داری ہیں. بالکل اچھا ابھی تھوڑا سا یورپین یونین کی بات

0: नियत के खिलाफ है, उसको तुमने फांसी देनी है, ठीक है, अदालत ने कह दिया, लेकिन ये जो तुम हरकत कर रहे हो ये तो एक किस्म का तुम ड्रामा बना रहे हो लोगों को, लोगों से वोट लेने के लिए। तो ये तो बड़ी दर्दनाक सी बात है कि एक शख्स को तुम इस तरीके से उसको गोली मारोगे कि वहाँ पे स्क्वाड उसके ऊपर गोलियाँ मारेंगे, किसी ज़माने में होता था पहले ही।
1: बिल्कुल आपने बजा कहा, और इस बात के अपने भी देशभर लोग हैं अमरीका में, और इसके मुखालिफ भी बहुत से हैं, और यूरोपीय यूनियन की सतह पर भी इसके खिलाफ कुछ आवाजें जो हैं वो आई हैं।
0: जी जी।
1: और कोर्ट ने तो पापा रूम ने तो खुलकर ये बात कही है कि ये तमाशा बंद किया जाए और इसको अमूमी जरिए से सजा दी जाए जैसा कि आम होता है।
0: जी जी।
1: और इसको टेलीविजन पर हरगिज़ नशर ना किया जाए।
0: लेकिन अमेरिकन जो वो वजीर हैं वो कहते हैं हम इसको एक सबक देना चाहते हैं दूसरे लोगों के को कि वो ऐसी हरकत ना करें बाद में।
1: देखिए, जहाँ तक सबक देने की बात है, हर कोई जानता है कि अमेरिका में इस वक्त जो ट्रंप साहब बरसर इकतदार है वो किस तरह की दोगली पॉलिसी चल रही है।
0: हाँ बिल्कुल।
1: अभी आपने कल ही देखा है कि उन्होंने यूक्रेन के सदर को किस तरह रगड़ा है,
0: उसको यहाँ तक कह दिया ट्रंप ने कि इसको हटाओ और दूसरा इलेक्शन कराओ, नया सदर लेके आओ।
1: और एक और उनकी मुनाफकत का अंदाजा इस बात से लगाइए कि जब वो रूस के खिलाफ दुनिया भर से बढ़कर पाबंदियां लगा रहे हैं, लेकिन अपने घर में चूल्हे जलाने के लिए और अपने ट्रांसपोर्ट को चालू रखने के लिए वो सिर्फ डीजल खरीद रहे हैं।
0: हाँ एग्जैक्टली, मैं यही मेरा अगला सवाल यही था। बिल्कुल,
1: ये बताइए कि हमारी वजीर आजम
0: वो
1: इस बारे में क्या कहती
0: हैं? वो क्या कहेंगी, लेकिन एक ये बात आपने बिल्कुल दुरुस्त कही है।
1: अच्छा, फिर एक और बात है इसमें।
0: जी।
1: कि जब आप रूस के उन्हीं जुराइम को सामने रखते हुए के बावजूद आप उससे तेल खरीद रहे हैं, उससे डीजल खरीद रहे हैं, तो आप ईरान पर किस तरह से ये पाबंदियां लगाकर उसके तेल की तरसील जो है वो बंद कर सकते हैं?
0: कुछ लोग ये कहते हैं कि पुतिन के हाथ में कुछ ऐसा है कि वो ब्लैकमेल करता है ट्रंप को।
1: मेरे ख्याल में उसके पास भी वो कोई फोटो वगैरह होंगी, दिखा देता
0: हूँ। बिल्कुल। अच्छा,
1: अल्लाह माफ करे, अल्लाह हम सब का हामी नासिर हो, और हम मुसलमानों के मुतालिक जो रवैया यहाँ पर अपनाया जा रहा है,
0: हाँ जी,
1: हमारे दीनी इदारों को, हमारी तंजीमों को,
0: जी,
1: हमारे वो नौजवान जिन्हें खुदा ने सलाहियत दी है और काबिलियत दी है कि वो अपनी आवाज़ बुलंद कर सकते हैं, वो इस पर गौर करें।
0: अच्छा, जाने से पहले एक आखिरी खबर पे आपके राय लूँगा। इसराइल में एक 730 मिलियन डॉलर का एक फंड कायम किया था, ये गाज़ा की वजह से जो इसराइल को पूरी दुनिया में उसके ऊपर थूथू हो रही है, तो उसको काउंटर करने के लिए उन्होंने एक कंपेन शुरू की थी, और उसके लिए 730 मिलियन डॉलर जो है इसराइल ने रखे थे अपना ग्लोबल इमेज बेहतर करने के लिए। अब ये खबरें आ रही हैं कि वो बजाय इमेज बेहतर हो, अमेरिका में 60% लोग जो हैं वो इसराइल को बहुत बुरी निगाह से देखते हैं, बल्कि डेनमार्क में भी अब यहाँ तक ये हो गया है कि हुकूमत तो जो है इसराइल को पसंद करती है, लेकिन दो तीन दिन पहले ये नया सर्वे आया कि डेनमार्क में भी 60% लोग ये कहते हैं कि इसराइल गाज़ा में जो है वो जेनोसाइड कर रहा है। तो ये तो बहुत बड़ी तब्दीली आई है पूरी दुनिया में,
1: इसमें कोई शक नहीं है। हक़ और सदाकत की आवाज़ बुलंद करने वाले लोग जो हैं वो बहुत हैं, और ऐसा अब सामने आ रहा है कि इसराइल अपने उस मौक़ से इसको ज़बरदस्त मुज़ाहमत का सामना है, और मुतालबा किया जा रहा है कि वहाँ से गाज़ा से और वेस्ट ब्रेल से जो मगरबी किनारे से अपने फौजे और अपने ये जो सो कॉल्ड आबादकार जंगजू हैं उनको वापस करें। के हालात क्या रुख इख्तियार करते हैं, और दूसरी तरफ जो चीज़ें इस वक्त रूनमा हो रही हैं बदकिस्मती से, आप देखते हैं कि पूरा मशरिक़ वुस्ता जो है वो जल रहा है
0: जी,
1: और अभी सऊदी अरब में जो कुछ हुआ है जी, शायद सऊदियों को ये अकल आ जाए कि जंग जो है वो इन मसाइल का हल नहीं है, इन मसाइल का हल مذاکرات کی میز پر.
0: نصر بھائی کل انہوں نے دوبارہ 12 بندے جو ریاض کے ایئرپورٹ پہ حملہ کیا ہے حوثیوں نے تو 12 بندے مار دیے سعودی میں،
1: 12 بندے مار دیے ہیں اور 200 سے زیادہ زخمی ہوئے.
0: تو ایسا تو نہیں ہو سکتا خدا نہ کرے کہ پاکستان اور ترکی بھی جو ہے نا اس میں شامل ہوئے جھڑپ میں اور مصیبت پڑے بعد میں ان دونوں کو.
1: دیکھیے آپ نے، آپ کو پتا ہے کہ ابھی جو میثاق مکہ ہوا ہے یا مدینہ ہوا ہے،
0: مکہ،
1: ایک تو یہ مقدس ناموں کو اور مقدس شہر کو اس طرح سے اپنی بےمانیوں کے لیے استعمال کرتے ہیں مسلمانوں کے جذبات کو بھڑکانے کے لیے. ورنہ سعودی عرب خوب جانتا ہے کہ اصل مسئلہ کہاں ہے.
0: اچھا بار بار یہ کہا جا رہا ہے کہ مکہ پہ بھی حملہ ہوا، حالانکہ وہ کہا جائے کہ مکہ پہ کسی نے کوئی حملہ نہیں کیا.
1: اب آپ دیکھیے یہ جو حملے ہوئے ہیں وہاں پر کتنے ہزار امریکی فوجی دن دناتے پھر رہے ہیں سعودی عرب میں.
0: ایگزیکٹلی،
1: اور سعودی عرب کا امریکہ کے ساتھ معاہدہ ہے کہ وہ ایسے وقتوں میں، ایسی مشکل میں اس کی مدد کرے گا.
0: بالکل بالکل،
1: لیکن بالکل کوئی امریکہ کی طرف سے کسی قسم کی کوئی حرکت نہیں ہوئی سعودی عرب کے دفاع میں.
0: ہاں لیکن میرا خیال ہے کہ امریکہ چاہتا ہے کہ پاکستان اور ٹرکی جو ہے وہ اس میں شامل ہو جائیں اور اس کو نہ کچھ کرنا پڑے.
1: وہ صرف یہی نہیں چاہتا، وہ چاہتا ہے کہ یہ لوگ آپس میں لڑتے رہیں.
0: Exactly.
1: اور ہم لوگ جو ہیں ان کی جو تیل کی ضرورت ہے اور جو دوسرے ذرائع ہیں ان کی مادیات تو پہلے ہی وہ قبضے میں کر چکا ہے.
0: Very true. حالات اچھے نہیں لگتے نصر صاحب، لیکن آپ کا بہت بہت شکریہ کہ آپ اپنے قیمتی وقت سے،
1: اللہ تعالیٰ ہمیں معاف کرے اور اللہ ہم مسلمانوں پر اپنا کرم کرے اور سب پر کرم کرے.
0: ہاں جی بالکل،
1: دنیا میں امن قائم ہو، یہی ہماری دعا ہے.
0: بہت بہت شکریہ آپ کا، اور آپ کو سالگرہ، دوبارہ سالگرہ مبارک ہو جناب. رضا بھائی یہ تھا آج کا ہمارا پروگرام، اور ہم سے جو ہو سکا لوگوں تک معلومات پہنچائیے، اور ہم چاہتے ہیں اپنے سامعین اور ناظرین کہ اگر آپ کے پاس کوئی سوال ہو، کوئی ایسا ایشو ہو جس پہ آپ چاہتے ہیں کہ ہم آپ کے تک وہ معلومات پہنچائیں، تو پلیز آپ ہمیں ٹیلی فون بھی کر سکتے ہیں اور آپ ای میل بھی بھیج سکتے ہیں. رضا آپ کو یہ ساری انفارمیشن دیں گے. رضا آپ ہمیں اجازت دیجیے اگلے ہفتے تک کے لیے.
2: آشی صاحب، جس طرح میں نے پہلے کہا کہ خیبر پختونخوا میں جو ہے وہ ایمرجنسی اور جو ہے وہ گورنر راج جو ہے دونوں لگا دیے، اور یہاں تک خبر ہے کہ کیا کہتے ہیں اس کا سہیل افریدی کو گرفتار کر لیا گیا اور جنید اکبر کو بھی ساتھیوں سمیت گرفتار کر لیا گیا، پی ٹی آئی رہنماؤں شاہد خٹک کی تصدیق. تو ابھی یہ خیبر پختونخوا میں جو ہے وہ دیکھتے ہیں کہ آنے والے گھنٹوں میں، دنوں میں جو ہے وہ کیا صورتحال ڈیولپ ہوتی ہے وہاں پہ. اور جو ہمارے گورنر ہیں انہوں نے کہا کہ جی خیبر پختونخوا کے عوام ایمرجنسی کا خیر مقدم کرتے ہیں، کسی نے قانون ہاتھ میں لیا تو آئینی ہاتھوں سے نپٹیں گے. تو یہ دھمکیاں بھی دی جا رہی ہیں، اور ساتھ میں جو یہ بھی کہا جا رہا ہے کہ وہاں پہ جو لوگ ہیں وہ اس کا خیر مقدم کر رہے ہیں. لیکن یہی
0: بہت بڑی کنٹراڈکشن ہے کہ ایک طرف تو آپ یہ کہہ رہے ہیں کہ جی خیر مقدم کر رہے ہیں، پھر ان کو دھمکیاں بھی دے رہے ہیں. اچھا چلیے اگلے ہفتے تک کے لیے سامعین ہمیں آپ اجازت دیجیے. پاکستان زندہ باد، ڈنمارک پائندہ باد.
3: آپ اور ہم وطن ایک سنگ، نئے رنگ، نئی امنگ. ہمارا ٹیلی فون نمبر ہے 33 21 29 84، ای میل ریڈیو سنیپلائی ہم وطن تھنگ چم تیکھو. ہماری ویب سائٹ ہے ہم وطن